0: हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578335952।
1: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
3: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
2: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578215068, 98435060 र 98490585816।
4: मेरी आमोइनी घट बनाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल, सिसौ, असना, सासु चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578235094, 98478345094।
8: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 0825203016 र मोबाइल नम्बर 98478336596। भर्ना खुल्यो।
2: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209055।
9: हाम्रो वनमा ल ल ल सबैलाई कभर गरेर छिट्टै निभाउन जाउ है।
10: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
11: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
0: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
0: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
12: सूचना गोर्खा ग्रुप दान द्वारा संचालित गोर्खा इंटरनेशनल पब्लिक सेकेंडरी स्कूल घोराई, गोर्खा सेकेंडरी स्कूल तुलसीपुर र गोर्खा मोडल सेकेंडरी स्कूल ल महिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूह मा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
13: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
12: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
13: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
12: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
13: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
12: सम्पर्क घोराई 98578-7715,
13: तुलसीपुर 98578-61051,
12: लमही 98578-50707।
13: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
14: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
15: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश। कक्षा 11 मा भर्ना खुल्यो।
15: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिम बहादुर भण्डारी, मोबाइल नम्बर 9849-50-5552 र 9858-22504।
14: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
15: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857-20-756।
16: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल, सम्पर्क फोन नम्बर 0825218747
17: र 0825218780।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोहरूबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 19 गते मंगलबार, जून 2 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वितीय तिथि।
1: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम, संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा। प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधिबारे छानबिन गर्न समिति गठन।
1: 26 लाख हराएसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने। पूर्वाधार निर्माणलाई गति दिन संसद कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखाए चासो।
0: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित। सर्लाहीका माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै। कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यवहार।
1: इरानद्वारा अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा। लेबनानमा इजरायली आक्रमणको निन्दा। 4 दशकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषी।
0: र अब टी20 विश्वकपका लागि ग्लोबल छनौट हुने। बागमती कप टी20मा चितवनमाथि ललितपुरको जीत। नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारका 100 कार्यसूची मध्ये 65 दिनमा 70% काम भएको प्रसंग।
1: सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% काम सम्पन्न भएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समयसीमा भन्दा पनि अघि नै सम्पन्न भइसकेका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयनमा लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% बाँकी काम भने कार्यान्वयन प्रक्रियामा रहेका छन्। 2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषदको बैठकले निर्णय गरी शासकीय सुधारमा 100 कार्यसूची सार्वजनिक गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी आम नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुभूति दिलाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर विष्णुकुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा भने ढिलासुस्ती भएको, लागत वृद्धि, गुणस्तर कार्य लगायतमा केही समस्या भए पनि धेरै कामहरू सम्पन्न भएका छन्। त्यस्तै ई गवर्नमेन्ट प्रोक्योरमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, हरेक मन्त्रालय र कार्यालयको कामलाई मितव्ययी बनाउन कार्य सम्पादन सूचक तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभएको छ। यसैबीच सरकारले आयोजना निर्माणमा रूख कटान, मुआवजा विवाद, निर्माण सामग्री उत्खनन आदिमा हुने गरेका ढिलाइमा छुटकारा दिलाउन भन्दै संसद कानून ल्याउने भएको छ। अहिले कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको संयोजकत्वमा संसद कानूनलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्य मार्फत आफू चालू आर्थिक वर्षभित्रै विकास योजना सम्बन्धी संसद कानून संसदमा पेश गर्ने बताउनु भएको हो। एक साताभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउने गरी मस्यौदा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। मुआवजा विवाद, समयमै रूख कटान र निर्माण सामग्री उत्खनन गर्न नपाउँदा विशेषतः राष्ट्रिय गौरव र राष्ट्रिय रणनीतिक महत्वका सड़क, सिंचाई, विद्युत आयोजनाहरू प्रभावित हुँदै आएका छन्।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका लागि हिजो अपराह दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा जानु भएको हो। लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवालेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। भारतका लागि कार्यवाहक नेपाली राजदूत नेतृत्व सुरेन्द्र थापा सहित दूतावासका अधिकारीहरू पनि सभापतिको स्वागतमा विमानस्थलमा पुगेका थिए। भ्रमण टोलीमा पार्टी सभापति लामिछाने, पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य लगायत सहभागी हुनुभएको छ। रासोपा र भाजपा बीच दलगत सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित भ्रमणको तय गरिएको भाजपाले जनाएको छ। सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्ग स्थित भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै शुरू हुनेछ। लामिछाने नेतृत्वको टोलीले बिहान 10 बजेदेखि अपराह्नसम्मको समय भाजपा कार्यालयमा बिताउनेछ। त्यसक्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना, कार्यालय विभाग लगायतका विषयमा रासोपा टोली समक्ष प्रस्तुति दिनेछ। पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेश मन्त्री एस जयशंकर बीच भेट हुने स्रोतको भनाई छ। स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। यद्यपि रासोपा र भाजपाबाट जारी विज्ञप्तिमा लामिछानेको उच्च राजनैतिक तथा कूटनीतिक भेटघाट भनिए पनि को कोसँग हुनेछ भन्नेबारे केही खुलाइएको छैन। भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूसँग भेटघाट हुने उल्लेख भए पनि को कोसँग भेट्ने भन्ने नखुलाइएको हो। रासोपाले पनि आफ्नो विज्ञप्तिमा दिल्लीमा रहँदा सभापतिले उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट गर्ने भन्ने मात्रै उल्लेख गरिएको छ। रासोपा सभापति लामिछाने को भारत भ्रमण शुरू हुनुभन्दा अघिल्लो दिन नेपालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण अहिले नेपालभित्र र बाहिर पनि चर्चा परिचर्चा भइरहेको छ। यसले भारतमा भइरहेको पार्टी सभापति लामिछानेको भ्रमणलाई कसरी प्रभाव पार्न सक्छ? सीआईएनसँग कुराकानी गर्दै संविधानविद तथा पूर्व राजदूत निलाम्बर आचार्यले भन्नुभयो,
3: प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राक्षोप गर्न खोजेबाट नै देखियो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अग्नुहुन्न भन्ने त यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि,
4: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
3: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ बचाउ गर्न, ढाकचोक गर्न, अलिकति सुधार्न खोजिया छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
3: रवि लामिछानेजीको चाहिँ भारत भ्रमण चाहिँ हुनुपर्ने थियो भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न, भएका सम्बन्धहरूलाई अरू विकसित गर्न, केही चाहिने थाँकी रहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
1: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल र भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध बनेको छ। त्यस्तै बागमती प्रदेश सभा बैठक पनि प्रभावित बनेको छ। प्रधानमन्त्री शाहले अस्तिको संसद बैठकमा नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। उहाँले सोही अभिव्यक्तिको विषयमा लिएर सड़कमा पनि प्रदर्शन भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा लगायतका दल र तिनका भातृ संगठन पनि सड़कमा उत्रिएका छन्। एमाले हिजो माइतीघर मण्डलामा प्रदर्शन गर्यो। कांग्रेस, नेकपा लगायतका दलका युवा संगठनले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ। युवा विद्यार्थीले राजधानीमा हिजो साँझ प्रधानमन्त्रीको पुतला समेत दहन गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति समेत गठन भएको छ। केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत गरेको ब्यौरा प्रतिनिधि सभा नियमावली 2033 बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखको विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयमा मुचुल्का समेत तयार गरी सो विषयमा आवश्यक थप जाँच अगाडि बढ़ाउने पनि निर्णय भएको छ।
5: मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको ब्यौरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने ब्यौरा जानकारी गराउँछु।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बिजुलीको महसुल नघटेपछि माछा पालक किसान मर्कामा
6: 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
8: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
9: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
7: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
8: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 08252320 र मोबाइल नम्बर 9812919918।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
12: सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक शीर्षकमा खबर लेखिएको छ। सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताउनु भएको छ। नेपाल भ्रमणमा रहनुभएका उहाँले हिजो पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौं, त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणको विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स बीच हिजो सूचना तथा संचार मन्त्रालयमा पनि छलफल कार्यक्रम भएको छ। गोर्खापत्र दैनिकमै कविराज पौडेल लेख्नुहुन्छ, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित। तराईका फाँडदेखि पहाड़ी बस्तीसम्म अहिले गर्मी बढ़िरहेको छ। दिउँसोको चर्को घाम र तातो हावा र बढ़दो तापक्रमले मानिस मात्र होइन किसान का सारथी गाई वस्तु पनि प्रभावित हुन थालेका छन्। खेतबारी जोत्नेदेखि दूध मासु र आमदानीको आधार बनेका पशु चौपाया गर्मीका कारण प्रत्यक्ष प्रभावित हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक गरेको सचेतनामूलक सूचनामा लू र तातो हावाले गाई वस्तुमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। अत्यधिक गर्मीका कारण पशुहरूमा पानीको कमी हुने, शरीरको तापक्रम असन्तुलित हुने भएकाले धेरैभन्दा धेरै पानी खुवाउन पनि सुझाव दिइएको छ।
13: नागरिक दैनिकमा स्कूल तहका 18% विद्यार्थी सुर्तीजन्य लतमा शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छापिएको छ। हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान चलाइए पनि नेपालमा विद्यालय तहका विद्यार्थी मध्ये 18% सुर्तीजन्य पदार्थको लतमा परेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टोबाको सर्वेक्षण 2025 यस्तो तथ्य सार्वजनिक गरेको हो। परिषदले यसअघि यस्तो सर्वेक्षण सन् 2011 गरेको थियो। परिषदले 14 वर्षपछि स्कूलले विद्यार्थीमा सुर्तीजन्य पदार्थको लतबारे थाहा पाउने उद्देश्यले फेरि सर्वेक्षण गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टोबाको सर्वेक्षण 2025 यस्तो तथ्य दियो। परिषदले यसअघि यस्तो सर्वेक्षण पनि गरेको थियो। कांग्रेसमा आङदेम्बेको नेतृत्वमा छाया सरकार शीर्षकमा सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। कांग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाए पनि त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट सहित सरकारको नेतृत्व गरेको छ। राष्ट्रपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दललाई पेलेर जाने रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्नको लागि कांग्रेसले छाया सरकार कार्यविभाजन गरेको हो। छाया सरकारमा प्रकाश सिंह कार्कीले गृह, नरेन्द्र कुमार केरूङले अर्थ, सुनिल बहादुर थापाले परराष्ट्र, मोहन आचार्यले पूर्वाधार विकास, डाक्टर फिरदोस आलमले शिक्षा तथा खेलकुद, डाक्टर चन्द्रमोहन यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णु बहादुर खड्काले उद्योग वाणिज्य तथा आपूर्ति, डाक्टर प्रमिला कुमारी गच्छदारले कृषि वन तथा पर्यावरण, खम्ब बहादुर खातीले कानून न्याय तथा संसदीय, खड्ग शाहीले रक्षा, मनोमाया विश्वकर्माले सूचना तथा संचार, गीता गुरूङले युवा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै सन्दीप राणा विज्ञान प्रविधि तथा नवप्रवर्धन, सन्तोष सुब्बा ऊर्जा, जलस्रोत तथा सिंचाई गंगालक्ष्मी, अवाल महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा जनकराज गिरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र योगेश गौचन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहनु भएको छ। कांग्रेसले छाया सरकार गठन गरेको घोषणा गरेको छ। जनसत्ताको पूर्जाले उठीवास शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धापेका सर्वजित पुनले 2039 छिमेकीसँग घरवासका लागि 150 वर्गमिटर जग्गा किन्ने योजना बनाउनु भयो। तत्कालीन माओवादीका स्थानीय एक कार्यकर्ताले सर्वजितको यो योजनाबारे थाहा पाए पनि उहाँलाई व्यक्तिगत जग्गा नकिन्न सुझावसहित मालपोतमा गएर जग्गा पास गर्न सहज नहुने भन्दै त्रास देखाइदिए। जग्गा खरिदकर्ताका तर्फबाट पैरवी गरेका अधिवक्ता एक्का बहादुर पाण्डेका अनुसार विवाद झण्डै 90% टुंगिएको छ। कसैले पुनः जग्गा खरिद गर्नु परेको छ भने कैयौंले खरिद जग्गा छोड्नु परेको अवस्था छ। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको

0: नियम अनुसार खर्च नगर्ने र आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्चिने प्रवृत्तिले बिरूजुबाट आक्रान्त छन् महानगरहरू। त्यसै गरी 50 लाख मुनिका विद्युतीय सवारीको मूल्य घट्छ शीर्षकमा अर्थमन्त्रीको भनाई सम्बन्धीको खबर छापिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 1 करोड़ रूपियाँका विद्युतीय सवारी ईभीलाई विलासी मानेर त्यसमा सब्सिडाइज गर्न नसकिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले हिजो आयोजना गरेको कार्यक्रममा वाग्लेले मध्यमवर्गलाई ईभीमा प्रोत्साहन गर्ने नीति लिए पनि विलासीलाई विलासीकै रूपमा राखिएको प्रश्न पार्नुभयो। भित्रीपन्नामा अर्को खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा भने कर्मचारीको तलब बढ़दा ढुकुटीमा थप 60 अर्ब व्यवहार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। मन्त्रालय सहित विभाग कार्यालय खारेज मर्जर हस्तान्तरण र पुनर्संरचना तथा दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने सरकारको नीति छ। कुन कुन निकाय हुँदैछन् खारेज मर्जर हस्तान्तरण र पुनर्संरचना बारेको विस्तृत विवरण पनि दिइएको छ। विद्यालय छात्रवृत्तिमा राजधानीका 2 महानगर काठमाडौँमा मापदण्डबाट छानिन्छन् गरिन्छ अनुगमन ललितपुरमा ओडाको सिफारिश र विद्यालयको निर्णयबाट छनौट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर छापिएको छ आर्थिक कारोबार दैनिकमा 2.5% बिन्दुले लाभकर बढ़दा शेयर लगानीकर्ता सशंकित शीर्षकमा परिवर्तन देवकोटाले यो खबर लेख्नु भएको छ। सूचना प्रविधिमा नयाँ नारा थपिँदा पुराना लक्ष्य अलपत्र परेको बारेमा पनि खबर छापिएको छ।
1: यसै गरी गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा पश्चिम नेपालको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक निजी साझेदारी कम्पनी शीर्षकमा खबर लेखिएको छ। पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी मोडेलमा वेस्ट सेती 4 र केवी प्रसारण लाइनमा अगाडि बढ़ाउने बहस भएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिशन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रूपियाँ लागत अनुमान गरिएको आयोजनाको 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिने जनाइएको छ। यसमा निजी क्षेत्रले पनि चासो देखाएको छ। त्यस्तै गरी कर नीतिले शेयर बजार प्रभावित शीर्षकमा खबर लेखिएको छ। बजेटपछि खुलेको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा हिजोको बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा पूँजी बजार सुधारमा विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पूँजीगत लाभकर वृद्धिले शेयर बजारमा नकारात्मक असर परेको देखिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। फिजीमा बन्दरगाह निर्माण गर्ने क्वाडको घोषणाले अमेरिका चीन विवाद बढ़न सक्ने चासो व्यक्त गरिएको छ। भारत संयुक्त राज्य अमेरिका अस्ट्रेलिया र जापानका विदेश मन्त्रीहरूले हालै नयाँ दिल्लीमा भएको बैठकमा प्रशान्त महासागरीय टापु राष्ट्र फिजीमा संयुक्त रूपमा बन्दरगाह पूर्वाधार विकास गर्ने योजना घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एशियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जानकारी दिएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्स आईआरजीसीले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको पनि बताइएको छ। युरोपेली नेताहरूले लेबनानमा इजरायलको बढ़दो आक्रमणको निन्दा गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताउनु भएको हो। र पश्चिम बंगाल सरकारमा 4 दशकपछि नेपाली भाषी गोर्खा समुदायको प्रतिनिधित्व भएको छ। डुवर्स क्षेत्रको कालचिनी निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक विशाल लामा 4 दशकपछि राज्य सरकारको राज्यमन्त्री बन्नुभएको छ।
1: अब खेल खबर। नेपालका 2020 कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेली श्रीलंकाको लंका प्रिमियर लीग खेल्ने भएका छन्। तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरूले आईपीएलको शुरूआती खेल गुमाउनुपर्नेछ। आईपीएलको हिजो भएको ड्राफ्टबाट जमान किंग्स दिपेन्द्र र सन्दीप तथा कोलम्बो क्याप्सनले कुशललाई लिएको हो। आईपीएल खेल बापत सन्दीपले $20,000 तथा दिपेन्द्र र कुशलले $15,000 पारिश्रमिक पाउनेछन्। यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पुरूष टी20 विश्वकपका लागि 16 टोली सहभागी हुने जनाएको छ। भारतको अहमदाबादमा भएको आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटको माध्यमबाट

0: ट्वेन्टी विश्वकपका लागि पुरानै संरचना बनाउने तयारी गरेको हो। यसैबीच बागमती कप टी ट्वेन्टी प्रतियोगिता हिजो भएको खेलमा ललितपुरले चितवनलाई सनसनी रूपमा दुई रनले हराएको छ। गौरीटारको नवनिर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई 36 रनले पाखा लगायो। चितवनसँग उद्घाटन खेलमा 54 रनले पराजित भएको मकवानपुरले दोस्रो खेलमा पुनरागमन गरेको हो। ललितपुरले पहिलो ब्याटिङ गरी 20 ओभरमा 5 विकेट गुमाएर 173 रन बनाएको थियो।
1: माछामा आत्मनिर्भर हुन किसानको संघर्ष र बिजुलीको महसुल नघट्दा बढ्न थाल्यो पलायन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाईफाई
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मास्क पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ, घाँटी सम्बन्धी, थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म,
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869077735 र 9858858286।
6: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
7: बिजुलीमा लाग्ने महँगो महसुल, भक्तिपुरका माछा पालक राजकिशोर शाह:
8: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, हो त्यो 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको, एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
7: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोग जनको मिटर झै महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना, पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ:
8: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ, हामीलाई बिजुलीमा अलिकति अब त्यही पैसा सहुलियत भने ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त नि हामीलाई किसानलाई के चाहिने।
7: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
9: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं, महँगो बिजुली बत्तीको एउटा वातावरण भएको कारणले गर्दा एउटा किसान सँगसँगै यिनीहरूले गहुँ, मकै, धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके, साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
7: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सरकारका सय कार्यसूचीमा 65 दिनमा 70% काम संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण प्रभावित प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधि बारेमा छलफल गर्न समिति गठन
10: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो
0: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित सर्लाहीमा माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यवहार
10: इरानद्वारा मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा लेबनानमा इजरायली आक्रमणको निन्दा 4 दशक पछि पश्चिम बंगाल सरकारमा नेपाली भाषीको प्रतिनिधित्व
0: र अब T20 विश्वकपका लागि ग्लोबल छनौट हुने बागमती कप T20मा चितवनमाथि ललितपुरको जीत नेपालका दिपेन्द्र सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने
10: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छबा शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह पछिल्लो पटकको संसदको अभिव्यक्ति विवादमा परेपछि तनावमा हुनुहुन्छ भने अरू विभिन्न क्षेत्रमा पनि सरकारलाई प्रहार गर्न खोजिएको भनेर सरकारमै रहेका दलका नेताहरूले सांसदहरूले बताउन थालेका छन् यहाँ लेखिएको छ भित्तामा प्रमोभित्र लेखिएको छ भने ढोका खुल्दैछ त्यो ढोकाबाट दुईजना कर्मचारी जस्ता देखिने व्यक्ति भित्र प्रवेश गर्न खोज्दैछन् एकजनाको हातमा ठूलो फाइल पनि देखिन्छ अघिल्तिर हिँड्दै गरेका व्यक्ति केही भन्दैछन् तल यस्तो लेखिएको छ यता टाल्यो उता भुवाङ उता टाल्यो यता भुवाङ
0: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई हिल प्रकाश चन्द्र दीपक आचार्य विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल जेठ 19 गते, तदनुसार सन् 2026 जून 2 तारीक मंगलबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो फुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा 5 अर्ब 40 करोड़ भन्दा धेरै बेरोजू, स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई, दाङका स्थानीय तहहरू बजेटको तयारीमा जोड्दै।
1: दाङमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा 3 जनाको ज्यान गयो, सल्यानमा थप 2 फरुवा बन्दुक फेला, रूकुम पश्चिममा 10 किलो अफिम सहित 4 जना पक्राउ।
0: र प्युठानमा गन्धर्व समुदायलाई पञ्चेबाजा तालिम सञ्चालन, कर्णालीका छोरी सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी, प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विरूद्धमा चौतर्फी विरोध।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँबोध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
1: लुम्बिनी प्रदेशमा बेरोजू वर्षेनी बढ़दै गएको छ। महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष आर्थिक व्यतिथि बढ़दै गएको र बेरोजू थुप्रिँदै गएको देखाएको हो। अहिलेसम्म लुम्बिनी प्रदेशमा 5 अर्ब 40 करोड़ 60 लाख 90 हजार बेरोजू देखिएको छ। महालेखाको 56 प्रतिवेदन अनुसार लुम्बिनीमा जम्मा बेरोजू 5,08,000 देखिएको थियो, तर आर्थिक वर्ष 2075-76 94,68,00,000 थपिएपछि 57 प्रतिवेदनले कुल 94,73,00,000 बेरोजू देखाएको थियो। यो क्रम यतिमै रोकिएन। आर्थिक वर्ष 2076-77 94,74,85,000 अझै थपियो। महालेखाको 58 प्रतिवेदनमा लुम्बिनी प्रदेशको कुल बेरोजू 1,32,11,56,000 पुगेको देखियो। त्यसको अर्को वर्षको लेखा परीक्षणमा महालेखाले 59 प्रतिवेदन सार्वजनिक गर्दै 64,22,00,000 रूपियाँ बेरोजू थपिएको देखायो। कुल बेरोजू बढ़ेर आर्थिक वर्ष 2077-78 आइपुग्दा 1,70,68,00,000 रूपियाँ पुग्यो। वर्षेनी बेरोजू थपिने क्रम बढ़दै जाँदा आर्थिक वर्ष 2078-79 लेखा परीक्षणमा महालेखाको 60 प्रतिवेदनले एकै वर्षमा 1,49,81,00,000 रूपियाँ बेरोजू थपिएको देखायो। बेरोजू बढ़दै लुम्बिनीको कुल बेरोजू 3,05,82,00,000 पुग्यो। आर्थिक वर्ष 2079-80 लेखा परीक्षणमा पनि महालेखाको 61 प्रतिवेदनले 1,12,63,45,000 रूपियाँ नयाँ बेरोजू थपिएको रिपोर्ट सार्वजनिक गर्यो भने आर्थिक वर्ष 2079-80 लुम्बिनीको कुल बेरोजू 4,02,09,69,000 रूपियाँ पुगिसकेको छ। यसै गरी आर्थिक वर्ष 2080-81 लेखा परीक्षणमा पनि महालेखाको 62 प्रतिवेदनले 65,82,16,000 रूपियाँ नयाँ बेरोजू थपिएको रिपोर्ट सार्वजनिक गर्यो भने आर्थिक वर्ष 2080-81 लुम्बिनीको कुल बेरोजू 4,67,91,85,000 रूपियाँ पुगिसकेको छ। गत आर्थिक वर्ष 2081-82 लेखा परीक्षणमा पनि महालेखाको 63 प्रतिवेदनले 72,69,05,000 रूपियाँ नयाँ बेरोजू थपिएको देखायो। आर्थिक वर्ष 2081-82 लुम्बिनीको कुल बेरोजू 5,40,60,90,000 पुगिसकेको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन मिच्दै जाँदा हरेक वर्ष बेरोजू रकम पनि थपिँदै गएको छ। महालेखा परीक्षकको हरेक वर्षको प्रतिवेदनमा प्रदेश सरकारका मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न समितिहरूले गर्ने खर्चमा आर्थिक व्यथिति बढ़दै जाँदा बेरोजू थपिँदै गएको उल्लेख गरेको छ। प्रचलित कानून बमोजिम रित नपुराई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औल्याइएको वा थर्याएको कारोबारलाई बेरुजुको रूपमा लिइन्छ। बेरुजुलाई असुल उपर गर्नुपर्ने नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण समेत गरेको छ। बेरुजु वर्गीकरण गर्दा असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र मस्यौट हानि नोक्सानी अन्य असुल गर्नुपर्ने जारी तीन समूहमा नियमित गर्नुपर्ने बेरुजुलाई अनियमित भएको प्रमाण कागजात पेश नभएको जिम्मेवारी नसारेको र शोध भर्ना नलिएको गरी चार समूहमा र पेस्कीलाई कर्मचारी मोबिलाइजेशन प्रतिपत्र र संस्थागत पेस्की गरी चार समूहमा वर्गीकरण गरिएको छ। बेरुजुले थिचियो प्रदेश सरकार लुम्बिनीमा 5 अर्ब 40 करोड़ हिसाब बाहिर सन्तोष खनालले लेखेको खबर आजको नयाँपुर राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिने बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाले हक हित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको पनि बताउनुभयो। नेपाल स्वास्थ्य स्वयंसेवी संघ लुम्बिनी प्रदेश समितिले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो पेश गरेको माग तथा सुझाव पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदाय स्तरको स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्नुभयो। मातृ तथा शिशु स्वास्थ्य खोप अभियान परिवार नियोजन पोषण र जनचेतनामूलक कार्यक्रम मार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको उच्च सम्मान गरिने उहाँले बताउनु भएको हो। संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले 9 बजे माग तथा सुझाव पत्र पेश गरेको थियो। प्रदेश सरकारले अवकाश भएर जाने स्वयंसेविकाका लागि 50,000 रूपियाँ दिँदै आएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाका मागहरू अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: दाङका स्थानीय तहहरू आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका छन्। स्थानीय तहले ओडा तथा शाखाहरूलाई बजेट तथा सिलिङ दिएर बजेटको तयारीमा जुट्न थालेका हुन्। बजेटको सिलिङ घटेकाले भने समस्या भएको घोराई उपमहानगरपालिका 19 का ओडा अध्यक्ष ज्ञान बहादुर राईमाझीले बताउनु भएको छ। घोराई उपमहानगरपालिकाले बजेटको तयारीमा जुटेको बताएको छ। घोराई उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले बजेटको तयारी शुरू भएको बताउनुभयो। वडा तथा शाखाहरूलाई बजेटको सिलिङ दिएर योजना बनाउन भनिसकिएको उहाँको भनाइ छ। उहाँका अनुसार वडालाई 50 लाखको सिलिङ दिएको बताउँदै चालू आर्थिक वर्षमा भन्दा बजेट घटेर आउने बताउनुभयो। यसै गरी तुलसीपुर उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटको तयारी शुरू गरिसकेको जनाएको छ। आगामी आर्थिक वर्षको बजेटको तयारी शुरू गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्देले जानकारी दिनुभयो। उहाँले आगामी वर्षको बजेट चालू आर्थिक वर्षभन्दा बढ़ी हुने बताउँदै चालू आर्थिक वर्षमा वडालाई 80 लाख बजेट दिएकोमा आगामी आर्थिक वर्षमा 1 करोड़को बजेट सिलिङ दिएको बताउनु भएको छ। संघीय सरकार र प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् भने स्थानीय पालिकाले बजेटको तयारीमा जुट्न थालेका छन्।
0: सल्यानमा प्रहरीले हिजो थप 2 वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 5 डाँडासल्ले स्थित शान्ति सुरक्षा सामुदायिक वनमा 2 वटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरीले सल्यानका इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिनुभएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले 2 वटा अवैध भरुवा बन्दुक फेला पारेको हो। यसअघि प्रहरीले बनगाट खुबमेरी नगरपालिका 12 निगालचुला स्थित बस्ने युरा सामुदायिक वनबाट पनि 3 वटा भरुवा बन्दुक बरामद गरिएको थियो। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसै गरी बाक्सो नगरपालिका 2 थारमारे बजारबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित 1 जनालाई पक्राउ गरेको छ। इलाका प्रहरीले थारमारेबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा बाक्सो नगरपालिका 7 निवासी 37 वर्षीय शोभाराम ओलीलाई पक्राउ गरेको हो। दाङबाट सल्यानतर्फ जाँदै गरेको सवारी साधनमा चेक जाँच गर्ने क्रममा 440 मिलिग्राम ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
1: यसैबीच रूकुम पश्चिममा 10 किलो बढ़ी लागू औषध अफिम सहित 4 जना पक्राउ परेका छन्। गत शनिबार बेलुका जिल्लाको 8 बिस्कुट नगरपालिका 14 छेपारे स्थित भेरी करिडोरबाट अवैध अफीम सहित चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोटको कालीमाटीबाट नेपालगंजतर्फ जाँदै गरेको लु 2 ख 5195 नम्बरको यात्रुवाहक गाड़ी चेकजाँच गर्ने क्रममा अफीम फेला परेको हो। प्रहरीले 10 किलो 160 ग्राम अवैध अफीम बरामद गरेको र पक्राउ पर्नेहरूमा जाजरकोटको नलगाड नगरपालिका 3 कैनका 28 वर्षीय खड्गपुन, सोही गाउँकी 30 वर्षीय बृहस्पति पुन थापा, बाँकेको कोहलपुर नगरपालिका 2 का 36 वर्षीय गाड़ी चालक रामबहादुर सार्की र सोही स्थानका 18 वर्षीय सूरज विको रहेको प्रहरीले बताएको छ।
0: आजको परिवेशमा अब कुराकानीको पालो। दाङ सहित देशैभर हिजो सामुदायिक वनोपभोक्ता महासंघ नेपालको 31 स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा दाङको तुलसीपुर 4 घोरानेटीमा पनि आयोजित कार्यक्रममा सामुदायिक वन संरक्षण, स्थानीय समुदायको अधिकार, जनसहभागिता र वनको दिगो व्यवस्थापनका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सामुदायिक वनले वातावरण संरक्षण, जैविक विविधता प्रवर्धन र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। यसै सन्दर्भमा हामीले सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव सुभाकर सापकोटालाई सामुदायिक वन उपभोक्ता महासंघको स्थापना, उद्देश्य र अहिलेसम्मका उपलब्धि बारे सोधेका छौं।
6: विशिष्ट सामुदायिक वन उपभोक्ता समूहहरू गठन हुने प्रक्रियामा 2043 सालमा वन विकास परियोजना गर्नु, 46 सालमा वन विकास परियोजनाले जुन एउटा मार्गदर्शन गरेपछि 2049 सालमा वन ऐनले दिएको अधिकार अन्तर्गत सामुदायिक वन देशव्यापी वासन गर्ने क्रम सुरु भइसकेपछि धनकुटामा रहेका केही सामुदायिक वनहरूको छलफलबाट हामी एक्लै लागेर हुँदैन, आफ्नो उद्देश्य लक्ष्य प्राप्त गर्न सकिँदैन, तसर्थ संगठित हुनुपर्छ भन्ने खालको छलफल बसेर अगाडि बढ्यो। त्यसपछि 2052 सालमा आइपुग्दाखेरि राष्ट्रिय घेराबाट सामुदायिक वन उपभोक्ता महासंघ समूहको हकको पक्षमा काम गर्ने भनेर राष्ट्रिय स्तरको एउटा संस्थाको रूपमा घोषणा गरियो, जुन संस्थालाई 2052 साल ज्येष्ठ 18 गते चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएर अहिलेसम्म देशव्यापी रूपमा काम गर्दै आएको छ। आज 31 वर्ष पुग्दै गर्दाखेरि यो संस्थामा 2600 भन्दा बढी सामुदायिक वन समूहहरू आबद्ध भएर देशका 17 जिल्लामा 7 प्रदेशमा स्थानीय सरकार अन्तर्गत स्थानीय महासंघको रूपमा चाहिँ संगठित भएर चाहिँ यो सञ्जाल अगाडि बढिरहेको छ।
7: सामुदायिक वन उपभोक्ता महासंघ जुन उद्देश्यले स्थापना गरिएको थियो त्यो अनुसारको उपलब्धि हासिल भएको छ कि छैन? अहिलेसम्म सामुदायिक वन महासंघले के कस्ता उपलब्धि हासिल गरेको छ?
6: विभिन्न कुराहरू, एउटा चाहिँ सामुदायिक वन महासंघको माध्यमबाट सामुदायिक वनलाई अन्तर्राष्ट्रियकरण गर्ने कामहरू भएको छ, त्यो रूपमा अगाडि बढेको छ। हामी अध्ययनको सिलसिलामा बाहिर जाने गर्छ विभिन्न विषयमा, तर विदेशी र सामुदायिक वन अध्ययनको लागि नेपालमा आउने एउटा वातावरण बनेको छ। दोस्रो भनेको चाहिँ सामुदायिक वन समूह भित्रका चाहिँ विपन्न दलित गरिब जनजातिहरूलाई समूहको माध्यममा चाहिँ माथि ल्याउनको लागि सामुदायिक वन समूहले खेल्ने भूमिकामा सामुदायिक वन महासंघले सहजीकरण गर्ने अहिलेसम्म आइरहेको अवस्था देखिन्छ।
7: सामुदायिक वनले स्थानीय समुदायको जीवन स्तरमा कस्तो खालको प्रभाव पारेको छ?
6: सामुदायिक वनको माध्यममा चाहिँ अहिले देशभरि हामीले शुरू गरेको 732 वटा चाहिँ उद्यमी समूहहरू गठन गरेको सामुदायिक वनभित्र चाहिँ सामुदायिक वन समूहको प्राप्त आमदानीको न्यूनतम 35% चाहिँ विपन्न दलित जनजातिको क्षमता विकासमा उनको जीविकोपालमा सहयोग गर्ने काम अगाडि बढेको छ। त्यो सामुदायिक वनको माध्यमबाट चाहिँ अगाडि बढ्ने र त्यसलाई बजारीकरण गर्ने र अहिले त्यसबाट प्राप्त आमदाना चाहिँ विभिन्न वर्गको पक्षमा लगाउने काम भएको छ।
7: जस्तो कि वन संरक्षण र समुदायको अधिकार बीच कसरी सन्तुलन कायम गरिएको छ?
6: सामुदायिक वनमा दुईटा, एउटा विधान आउँछ, एउटा कार्यजना आउँछ। विधानले समूह चलाउँछ, कार्यजनाले वन चलाउँछ। आज कार्यजना हरेक हामी पहिला 5 वर्ष गर्थ्यौँ, अहिले नियामक चिन्दा 10 वर्षमा काम पनि गरेको छ। वृक्षारोपण गरेका सामुदायिक वन क्षेत्रहरू छ भने त्यसलाई 15 वर्ष 20 वर्षको दाखिल गरिएको छ। विधान अन्तर्गत रहेर आफ्नो उपभोक्तालाई चाहिँ मैले अघि चर्चा गरेँ, क्षमता विकासको पात्रमा, आयोजनको पात्रमा, जोखिमलाई व्यवस्थापनको पात्रमा समुदायले प्रतिको सहयोग भएको छ भने वन क्षेत्रलाई मात्रै हेऱ्यो भने त 37% बढेर आयो, 45% कुरा गरेर 7% वन क्षेत्र बढेर आयो। यो वन क्षेत्र प्रतिको योगदान उपभोक्ता र त्यसबाट प्राप्त लाभलाई चाहिँ स्थानीय समुदायको पक्षमा लगाउने क्रम चाहिँ दुईजना सन्तुलन गरेर अगाडि बढेको अवस्था चाहिँ देखिन्छ।
7: सामुदायिक वनले भोगिरहेका मुख्य चुनौतीहरू चाहिँ के हुन् जस्तो लाग्छ तपाईँलाई?
6: एउटा त मुख्यतया सामुदायिक वन समूहले जति योगदान पुर्यायो त्यसको चाहिँ खासै राज्यले सम्बन्ध गर्न सकेको छैन। त्यसका सँगसँगै आज सामुदायिक वनमा 13 करको माप लगाइएको छ। प्रदेशले एउटा कर भन्ने, संघीयले एउटा कर, स्थानीय अर्को कर गर्दा 3 करको मारमा सामुदायिक वनलाई राख्नु हुँदैन। सामुदायिक वनभित्रको अहिले प्राप्त आमदानी जुन छ काठको कुरालाई हेऱ्यो भने सहज रूपमा निकासी पैठारी, सहज रूपमा उद्यम सञ्चालन गर्ने कुरामा नेपाल सरकारले चाहिँ अहिले पनि स्थापना गर्ने उद्योगको हकमा अहिले पनि उद्योग सुरु गर्ने हकमा चाहिँ कानुन कुराहरू अत्यन्त बाजिएको छ।
7: जस्तो कि तपाईँले काठको कुरा गरिरहँदाखेरि सामुदायिक वनसँग चाहिँ थुप्रो काठहरू हुने र त्यो काठबाट चाहिँ जो आमदानी हुने हो सामुदायिक वनहरूलाई, त्यसमा चाहिँ सामुदायिक वनहरूले अलिकति घोटाला गर्ने संस्थाको नाममा भन्दा नि व्यक्तिगत रूपमा चाहिँ लाभको लागि काम गर्ने गरेको भन्ने गुनासो छ, यसमा हजुरको भनाइ के छ?
6: एकाका समूहमा त्यस्तो भएको तपाईँले यो कुरा उठाइरहँदाखेरि अहिले वैज्ञानिक वनस्थको नाममा के विविध देखियो? महासंघ यो वैज्ञानिक वनस्थको नाममा चाहिँ यस्तो यसरी सर्वकरण गर्नुहुन्न भन्ने कुरा चाहिँ कतै कुरा धारणा राख्दै आयो, आफ्नो अडान राख्दै आयो, राज्यले मानेन, कार्यविधि ल्याएर काम सुरुवात गर्यो, तर दुई वर्षपछिको कार्यविधि खारेज गर्नुपर्ने भयो। त्यही बीचमा भएका वैज्ञानिक व्यवस्थान गर्दा प्राप्त काज आज वार्षिक रूपमा 5 लाख आमदानी गर्न गाह्रो हुने समूहले करिब 2 करोड आमदानी गरे वैज्ञानिक व्यवस्थान काम गर्दा लुम्बिनीको महासचिव बोल्दै गर्दा लुम्बिनीका 12 जिल्लाभित्र रहेका 4,220 सामुदायिक वनमा होला, मलाई लाग्छ 6,000 सामुदायिक वनको कमजोरी हुन सक्छ होला, तिनलाई सुधार गर्न सकिन्छ, तर 100-150 सामुदायिक वनको कारण 4,000 एउटै दण्ड लगाउनुपर्छ भन्ने कुरामा चाहिँ हामी महासंघ र व्यक्तिहरूमा हाम्रो असहमत छ।
7: हरित अर्थतन्त्र र रोजगारी सिर्जनामा सामुदायिक वनको भूमिका कस्तो हुन्छ?
6: त्यो चाहिँ कुरा अहिले सामुदायिक वन सम्बन्धी आन्तरिक पर्यावरणको विकासमा पनि अगाडि बढेको छ। आज रेडियो प्रकृतिसँग मैले कुरा गर्दै गर्दाखेरि डाङको देउखुरीमा अहिले हामीले स्थापना गरेको गोबरडेटा सिमेन्टमा अहिले पनि त्यहाँ 12 साथीहरू चाहिँ रोजगारी पाइराख्नु भएको छ। सँगै दाङको समेरी गुफाको कुरा, धारपानी क्षेत्र, जागेरा, पश्चिमको झरना, रुकुमको चाहिँ आज कमलदा आसपासको जंगल क्षेत्र, यी सबै सामुदायिक वनको माध्यमबाट अलिकति स्थानीय व्यापार, स्थानीय होटलदेखि सबैलाई पनि तयार पुर्याएको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
8: किसानहरूका लागि खुसीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: दाङमा भएका छुट्टा छुट्टै दुई दुर्घटनामा 3 जनाको ज्यान गएको छ भने 1 जना घाइते भएका छन्। तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ भने 1 जना घाइते भएको प्रहरीले जनाएको छ। हिजो बिहान 5:30 बजेतिर RA 2192 नम्बरको टिप्परले RA 4-3590 नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्मा चोकमा ठक्कर दिँदा मोटरसाइकल चालक लम्ही नगरपालिका 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मिनराज नेपालीको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरेक्षक होमबहादुर प्राजुलीले जानकारी दिनुभएको छ। उहाँका 34 वर्षीय श्रीमती अनुषा नेपाली घाइते भएको प्रहरीले जनाएको छ। टिप्पर चालक इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच लम्हीमा भएको सवारी दुर्घटनामा बर्दियाको गेरुवा गाउँपालिका 4 का 35 वर्षीय खिमराज तिमल सिन्हाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अमेलियाबाट लम्हीतर्फ जाँदै गरेको LU 2C 9617 नम्बरको पिकअप भ्यानले काठमाण्डुबाट बर्दियातर्फ जाँदै गरेको BA 65-18-84 नम्बरको मोटरसाइकललाई लम्ही नगरपालिका 7 पद्मिनी खोला नजिक हिजो ठक्कर दिँदा तिमल सिन्हाको ज्यान गएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका तिमल सिन्हाको लम्ही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा संलग्न पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
0: गन्धर्व समुदायको बाहुल्यता रहेको प्युठानको ऐरावती गाउँपालिका 5 सिन्दुरी डाँडामा पञ्चे बाजा तालिम संचालन गरिएको छ। ऐरावती गाउँपालिकाको आयोजनामा 15 दिने पञ्चे बाजा सिप तालिम संचालन गरिएको हो। प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत गन्धर्व बस्तीका 15 जनालाई तालिम प्रदान गरी आय आर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले जानकारी दिनुभएको छ। सिप विकाससँगै आर्थिक सशक्तिकरणका लागि गन्धर्व समुदायलाई लक्षित गरी तालिम संचालन गरिएको हो। गाउँ गाउँमा गीत गाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको परम्परागत पेशा अहिले लोप उन्मुख अवस्थामा पुगेको छ। उक्त पेशा हराउँदै गएपछि बेरोजगार बनेर घरमै बसेका व्यक्तिहरूले पञ्चे बाजा सिक्न चासो देखाएको गन्धर्व विकास समाज नेपाल प्युठानका अध्यक्ष ध्रुव गन्धर्वले जानकारी दिनुभएको छ। तालिम सञ्चालनका लागि गन्धर्व विकास समाजले आवश्यक समन्वय गरिरहेको छ। ऐरावती गाउँपालिकाका कार्यपालिका सदस्य अर्जुन गन्धर्वले तालिमले गन्धर्व समुदायमा नयाँ उत्साह थपिएको बताउनुभयो। पछाडि परेको समुदायलाई प्राथमिकतामा राखेर गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेकोमा सहभागीहरू खुशी भएका छन्।
1: दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष 2080-81 तुलसीपुर उपमहानगरपालिकामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताका आधारमा सहायता सामग्री वितरण गर्दै आएको छ। आर्थिक वर्ष 2082-83 विनियोजित बजेटबाट गत बुधबार मात्रै 32 जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कार्यक्रमका फोकल पर्सन यज्ञ केसीले जानकारी दिनुभएको छ। पालिकाले हरेक आर्थिक वर्षमा 7 लाखका दरले बजेट विनियोजन गरेर आर्थिक वर्ष 2080-81 14 जना, 81-82 21 जना र आर्थिक वर्ष 2082-83 31 जनालाई सहायता सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रम प्रभावकारी बन्दै गएकाले आगामी वर्षमा सहायता सामग्रीका लागि बजेट केही वृद्धि गरिने तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्गाले बताउनु भएको छ।
0: कर्णाली प्रदेशका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनले कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे घोषणा पत्र जारी गरेको हो। जेठ 16 र 17 गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको बताइएको छ।
1: र पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम फेरि शुरू भएको छ। वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मध्य प्रदेश र कोशी प्रदेश लगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मध्य कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ। देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: यदि खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छ। नमस्कार।

0: ओहो ल पढ्नुस् त यो खबर, आज पनि रुख काटेछ। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएलाएर खै?
1: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
0: त्यही त खै, यिनलाई चेत किन नआउला?
2: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
3: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: मेरी आमोइनी घरको बोलाएछ मागे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुम चुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9458714894
6: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ
7: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना
6: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ
7: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ
6: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन् साथै यातायातको सुविधा पनि उपलब्ध छ
7: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ
6: सम्पर्क घोराई 9857830715
7: तुलसीपुर 9857861051
6: लमही 9857850707
7: गोर्खा स्कुल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य
8: छोराले खोजेको
9: आमाले रोजेको
8: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
9: गृहपति
8: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थन खुसीको खबर
9: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
8: का लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
8: सम्पर्कका लागि फोन
9: 08259075753 र मोबाइल 9808864071
8: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
10: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौ त्यसैले आज दुःख पाइयो अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जुटेर यसको सरसफाई गरौं है
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
10: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्
10: वनलाई आगोबाट बचाउ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं
12: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
15: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू:
17: दन्त परीक्षण तथा परामर्श सेवा,
16: दाँतको एक्सरे,
17: दाँत सफा गर्ने,
16: दाँत निकाल्ने,
17: दाँत भर्ने,
16: दाँतको जरादेखि उपचार गर्ने,
17: कृत्रिम दाँत लगाउने,
16: बच्चाहरूको दाँतको विशेष उपचार,
17: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
16: दाँतको कस्मेटिक उपचार,
17: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
13: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
18: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
13: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
19: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
13: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
19: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
14: भर्ना खुल्यो।
13: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz
1: कक्षा 11 मा भर्ना खुल्यो।
2: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849505052 र 9978725504।
3: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहो।
7: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
8: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
7: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
8: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
7: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 9742527974। सेवा गर्ने मौका दिनुहोस्।
9: खुशीको खबर।
10: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
12: मोबाइल नम्बर 9680719194 र 9822856576।
13: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाँडा चम्काउँछ अझ तिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
15: मावे तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
16: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावे तुलसीपुर सेन्टरमा कक्षा 11 मा विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
15: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क रु 1000। नोट, शनिबार र अन्य विदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9578821568, 9435060 र 9490 85816।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847306627 र 9825227062,
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: ViaNet गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
7: यस गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
7: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङ, मोबाइल नम्बर 9857861051 र 9857861052।
6: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
7: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
6: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैंसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैंसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452 27974 सेवा गर्ने मौका दिनुहोस्
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्छ्यौ आइरहने नाक चिलाउने गन्ध बासना थाहा नपाउने नाक बन्द हुने सिगान बग रहने रुगाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
4: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-6-99-77-735 र 98-5-78-58-286
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
11: थप जानकारीका लागि गुडहिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-577-20-756
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटवल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आईसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
14: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-041-29।
15: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्च हुन्न भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858740601।
0: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति FM 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल ल महिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
2: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
1: हराम वितरण 2083 वैशाख 29 गते देखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
2: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
1: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
2: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
1: सम्पर्क घोराई 98578-30-715,
2: तुलसीपुर 98578-61-51,
1: लमही 98578-50-707।
2: गोर्खा स्कुल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
3: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
4: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
3: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
5: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
3: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
6: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
7: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
8: यस गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गते देखि सीट संख्या विज्ञान समूह का लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूह का लागि 240 जना।
8: थप जानकारी का लागि गोरखा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9858761051 र 9858761052। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
7: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 9858821524 र 9858822915।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं अहिले बिहानको 9 बज्यो
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई। लिखत कीर्तिको सुरमा वीरगंजका मेयर राजेश मान सिंह पक्राउ, पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ़दै आज मधेश र कोशी प्रदेश लगायतको तराई क्षेत्रमा तातो दिन हुने, बढ़दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइँदै। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित। नेपाल खबरमा अब पूरा खबर। सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जनाएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बापत बीमा बापतको रकम दावी भुक्तानी नदिने बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दावी नपुग्ने जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दावी भुक्तानीमा पनि कड़ाई गरेको हो। बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यक बाहेकको सेवामा स्वास्थ्य बीमाको दावी भुक्तानीलाई हटाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई पक्राउ गरेको छ। सिंह आज बिहान 6:15 बजे पर्साको ठोरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। लिखत कृत्य गरेको सम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट 8 दिन अघि नै पक्राउ पूर्जी जारी भएको थियो। स्थानीय लियाकत अलीको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंह सहित 3 जना विरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपूछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 मा पूर्व न्यायाधीश अच्युत्तम प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। समितिलाई शुरूमा 15 दिनको समय दिएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 मा गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश प्रदेश र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्ताका अनुसार अब केही दिन तराईमा तातो दिन हुने सम्भावना छ। देशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको पनि सम्भावना रहेको छ। जलवायु परिवर्तनले निम्त्याएको बढ़दो गर्मीको प्रकोप कम गर्न आज विश्वभर हिट एक्सन डे अर्थात गर्मी कम गर्न सकिने कार्य दिवस मनाइँदैछ। तातो गर्मी र तातो हावाले निम्त्याउने लूको प्रकोप कम गर्न र सुरक्षित रहन गरिने कार्यलाई हिट एक्सन भनिन्छ। यस्ता कार्यहरू अन्तर्गत घर वा कार्यस्थलको तापक्रम व्यवस्थापन गर्ने, शरीर लाई चिसो राख्ने र विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारीका उपायहरू अपनाइन्छ। यो वर्ष पनि समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले विकसित हुँदै गएको एल निनोको प्रभावले नेपाल लगायत एसियाली देशमा मनसुनी अवधिमा तापक्रम औसतभन्दा बढ़ी हुने प्रक्षेपण गरिएको छ। तराई क्षेत्रमा फेरि मनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढ़ी हुने मौसमविदले बताउँदै आएका छन्। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बढ़दो विश्वव्यापी तापक्रम र एल निनोको प्रभावले नेपाल लगायत एसियाली क्षेत्रमा गम्भीर असर पुर्याउ ल्याउने चेतावनी दिनुभएको छ। बढ़दो गर्मीबाट विद्यार्थी, कृषि कर्ममा संलग्न व्यक्तिहरू, जोखिम समूहमा रहने महिला, बाल बालिका, मजदूर र ज्येष्ठ नागरिक गम्भीर रूपमा प्रभावित हुने भएकोले यसतर्फ विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ। तातो लहरले लू लगायतका स्वास्थ्य समस्याको जोखिम बढ़ने भएकोले अनुकूलनका उपायहरू अपनाउन सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको जलवायु विज्ञ उपप्रतिले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गौ लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487061 र 98107381।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: अनुरोध गर्दछौ, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ। पार्टी संसदीय दलका नेता विष्णुराज आङदेम्बीको नेतृत्वमा कांग्रेसले 18 सदस्यीय छाया सरकार गठन गरेको हो। उसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका नेता आङदेम्बेलाई छाया प्रधानमन्त्री तोकेको कांग्रेसले बाँकी 17 वटै मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो, तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। गएको फागुन 21 भएको चुनावबाट प्रतिनिधि सभामा कांग्रेस 38 सीटमा खुम्चिएको छ। यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो। एमाले नेपालको संसदीय इतिहासमै पहिलो पटक 2048 सालमै छाया सरकारको अभ्यास गरेको थियो। अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री साराबी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो संचारकर्मीसँग भएको छलफलमा उहाँले 55 करोड़ अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यस मार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। गएको वर्ष 1,12,000 अमेरिकी पर्यटक नेपाल भ्रमण आएका बताउँदै उहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारको रूपमा चित्रण गर्नुभयो। नेपालमा नवपरिवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उपविदेश मन्त्री रोजर्सले लगानी, व्यवसाय संचालन र नवपरिवर्तनको लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालमा अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल तथा सूचना संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग भेट गरी आर्थिक सम्बन्ध सुदृढ़ीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तार लगायतका विषयमा आफूले छलफल गरेको उहाँले जानकारी दिनुभयो। सुर्खेत प्रहरीले 3 करोड़ रूपियाँ बराबरको सुन सहित व्यापारी श्याम सुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरीकारले सुर्खेतले हिजो वीरेन्द्रनगर नगरपालिका छ राजाचोकमा रहेको पसलबाट सुन चाँदीका गरगहनासहित अग्रवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको छ। अब विदेशको खबर। हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण रोक्न पारस्परिक सहमति जनाएको लेबनानले जनाएको छ। हिजबुल्लाहले इजरायलमाथि आक्रमण रोक्ने र इजरायलले लेबनानको राजधानी बेरूतमा आक्रमण नगर्ने अमेरिकी योजना स्वीकार गरेको लेबनानले बताएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकामा रहेको लेबनानी दूतावासले आक्रमण रोक्ने पारस्परिक अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको पुष्टि गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सम्झौताको पुष्टि गर्दै यदि हिजबुल्लाहले आफ्ना शहर र नागरिकलाई आक्रमण गर्न बन्द नगरेमा बेरूतमाथि आक्रमण अगाडि बढ़ने चेतावनी समेत दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र सबै आक्रमण बन्द गर्न द्विपक्ष सहमत भएको बताएपछि पछिल्लो सम्झौता बाहिर आएको हो। साथै युद्धविराम सबै लेबनानी क्षेत्रलाई समेट्ने गरी विस्तार गर्ने तयारी छ। अब खेल खबर। यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेको कबड्ड हलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नु परेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। आयोजकका अनुसार दोस्रो संस्करणको लागि 512 नेपाली खेलाड़ी र 15 देशका 100 बढ़ी विदेशी खेलाड़ीले यसअघि नै नाम दर्ता गरिसकेका छन्। एनकेएलको पहिलो संस्करणमा प्रमुख छ शहरका टोली विराटनगर, जनकपुर, काठमाण्डौ, पोखरा, बुटवल र धनगढ़ीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाण्डौलाई हराउँदै जनकपुर च्याम्पियन भएको थियो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई। लिखत कीर्ति कसुरमा वीरगंजका मेयर राजेशमान सिंह पक्राउ पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ़दै आज मधेस र कोशी प्रदेश लगायत तराई क्षेत्रमा तातो दिन हुने, बढ़दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइँदै। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो कनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
3: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
4: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ
5: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भो बोलादै के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
9: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
10: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
11: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
10: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चर्चाको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
11: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
12: कता बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
13: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
12: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङटुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
11: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857423894 9847424894
14: छोराले खोजेको
15: आमाले रोजेको
14: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
15: गृहपति
14: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थानकुसीको खबर।
15: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
14: का लागि आधिकारिक विक्रेता
15: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
14: सम्पर्कका लागि फोन
15: 08259075 3 र मोबाइल 9808864071।
14: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
15: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
2: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
3: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227662।
2: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
16: खुशीको खबर।
3: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
16: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ।

दुबोमाला, पुष्पबुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9835 27 695 र 9010 12 60 00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छिउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मास्क पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825211904, मोबाइल नम्बर 98699773735 र 98578858286।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
8: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
7: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
8: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
7: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
10: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
11: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
11: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।
12: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
13: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 082-525-316 र मोबाइल नम्बर 98478-36596।
14: सूचना गोर्खा ग्रुप दाङ द्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
15: 2082 सालको एसडी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
14: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
15: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
14: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
15: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
14: सम्पर्क घोराई 98578-30715,
15: तुलसीपुर 98578-61051,
14: लमही 98578-50707।
15: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू:
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
20: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
17: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
20: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
17: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 98578-61051 र 98578-61052।
21: होइन काइलो बा, तपाईँ सधैँ गर्नुहुन्छ।
22: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गएसन्छ भन्न भने।
21: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
17: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू:
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
17: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
0: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेसवाडो किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन,
25: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
26: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 082520601, मोबाइल 97487071 र 98107381।
27: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
28: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौँ, सरसफाई गरेनौँ, त्यसरी आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
29: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
28: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
29: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
28: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ।
5: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
20: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082520005, मोबाइल नम्बर 98578121524 र 98578229015। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
30: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केडी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
27: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478333923 र 97492965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
27: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
3: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
6: खुसीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
7: कक्षा 11 भर्ना खुल्यो।
6: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास डाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास डाङ, प्रधानाध्यापक हिम बहादुर भण्डारी, मोबाइल नम्बर 98-449-50-52 र 98-578-22-504।
7: भर्ना खुल्यो।
6: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पर्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ डाङ, फोन नम्बर 082-525-955। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
6: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
7: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
8: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
6: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स, एजुकेशन र साविक व्यवस्थापन, विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 डाङ, मोबाइल नम्बर 98-578-21568, 98-435-060-49 र 98-490-85816।
9: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
10: जनहितमा रेडियो प्रकृति।
7: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
11: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा एघारमा म्यानेजमेन्ट एजुकेशन ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847536696।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
11: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
5: खुसीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जति दाग हटाए भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
15: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
15: थप जानकारीका लागि गुडहिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
17: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
18: के भो बोलादै के गुनगुनाइरहेको
17: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
18: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
17: यति सजिलै
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
12: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
19: किन पिर गरेकी नानी जाउँ न मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
20: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
22: घटा बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
23: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
22: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङटुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
21: हामी कहाँ साल सिस्तो अस्ना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
20: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9847824994
24: छोराले खोजेको
25: आमाले रोजेको
24: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
25: गृहपति
24: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त छन् खुसीको खबर
25: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
0: तुलसीपुर का लागी आधिकारिक विक्रेता
25: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लांग रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
0: संपर्क का लागी फोन
25: 08259075753 र मोबाइल 9808864071
0: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
25: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
1: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
2: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9848303627 र 9825227662
1: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
3: खुशीको खबर
6: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
26: मोबाइल नम्बर 9680719194 र 9822186576
3: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
27: किसानहरूका लागि खुसीको खबर
28: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
27: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857823971
29: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
30: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
31: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबो माला पुष्प बुकी सयपत्रिका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
28: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9010126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
4: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
3: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
4: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
3: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
4: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
3: सम्पर्क घोराई 98578730715,
4: तुलसीपुर 98578761,
3: लमही 98578750707।
4: गोर्खा स्कुल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
5: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
6: तपाई सँगसँगै

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
1: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869773735 र 9858858286।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 0825226686 र 590475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9858725188 र 9848740188
11: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
12: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
11: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
12: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
11: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 9745279774 सेवा गर्ने मौका दिनुहोस्
13: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो
14: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
13: फारम वितरण वैशाख 29 गतेदेखि फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र कक्षा सञ्चालन जेठ 21 गतेदेखि सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना
14: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9858761051 र 9858761052
15: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
14: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
16: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
17: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
16: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001 मोबाइल नम्बर 9745-0611 र 9858-40601
13: भर्ना खुल्यो
14: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
13: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ दाङ फोन नम्बर 0825209555 कक्षा 11 भर्ना खुल्यो
14: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849500552 र 9858822504
18: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
14: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
18: हामी कहाँ उपलब्ध सेवाहरू
19: दाँत निकाल्ने
18: नयाँ दाँत राख्ने
19: झिक्न नपर्ने गरी दाँत राख्ने
18: दाँत भर्ने दाँत सफा गर्ने
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
18: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु रे बाबु, डाक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
20: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
22: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
22: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
24: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
13: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
22: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
22: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
13: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
22: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
22: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर प्रचार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857229015।
25: हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
26: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
25: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
26: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
25: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
26: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौ।
25: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
0: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
1: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइने विषयहरू
0: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9558821568, 9435060 र 9490858816।
2: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
3: जनहितमा रेडियो प्रकृति।
4: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
4: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
3: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी वर्ल्ड
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
4: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
5: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चौरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्यौ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बगिरहने रुघाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मास्क पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ
6: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825211904 मोबाइल नम्बर 9869977735 र 9858852686
7: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो
2: यस गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
7: फारम वितरण वैशाख 29 गतेदेखि फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र कक्षा सञ्चालन जेठ 21 गतेदेखि सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना
2: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङ मोबाइल नम्बर 9558861051 र 9558861052
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
2: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट एकिन्द्र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
9: छोराले खोजेको
10: आमाले रोजेको
9: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
10: गृहपति
9: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
11: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
9: का लागि आधिकारिक विक्रेता
11: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
9: सम्पर्कका लागि फोन
11: 08259075573 र मोबाइल 98088640071।
9: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
11: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रोपनले जिद्दीदाग घटाई भाँडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98578251188 र 98478140188।
8: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
7: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
8: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107381380।
11: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
12: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
13: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरी गहना पाइने पसल, ज्योति गहना पसल।
14: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
15: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
14: ज्योति गहना पसल विष्णु भुसालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
15: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
16: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती ल्याब केयर हस्पिटलमा।
17: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ,
16: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
16: 10 बेड आईसीयू सेवा,
17: 10 बेड एनआईसीयू सेवा,
16: 10 बेड एसडीयू सेवा,
17: नर्मल डेलिभरी तथा सीएस सेवा,
16: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
17: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
16: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दाङ, फोन 0825226686 र 590475।
18: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति FM 93.4 MHz।
0: तपाई सँगसँगै।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
1: हामी कहाँ ल्याप

0: ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306727 र 9825227662।
1: इमेल itstore.dang@gmail.com। मिडवेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
2: कक्षा 11 भर्ना खुल्यो।
3: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ। प्रधानाध्यापक हिमबहादुर भण्डारी। मोबाइल नम्बर 9849405052 र 9858822504।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कुनै गए सन्च हुन्न भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू?
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ?

0: பட்டபசிந்த இந்திய பருக்கத்தை
1: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके भने
1: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578359052।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
8: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: ViaNet।
9: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98102-60000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
13: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464070। सेवा गर्ने मौका दिनुहोस्।

0: अहिले मध्याह्नको 12 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश बिन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। संविधान संशोधनका लागि 44,000 भन्दा बढ़ी सुझाव प्राप्त, कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै। दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया शुरू, सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड़। कंगोमा इबोलाका 5 जना बिरामी उपचारपछि निको, महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्यूएचओका महानिर्देशकको भनाई। र अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज भोपालसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोपपछि सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तीव्र पारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला संक्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढ़ाएको बताउनु भएको छ। वहाँले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायको समीक्षा सहित मातहतका अस्पताल, प्रयोगशाला र रोग निगरानी सम्बन्धी निकायमा समन्वय भइरहेको बताउनुभयो। वहाँले मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेश बिन्दुमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो। सम्भावित प्रवेश बिन्दुमा यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमण सम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सर्वारोग अस्पतालसँग समन्वय भइरहेको छ। सहायक प्रवक्ता अधिकारीले तत्कालको लागि नेपालमा इबोला संक्रमणको जोखिम नरहेको पनि बताउनु भएको छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलको सचिवालयले गएको जेठ 8 सूचना मार्फत संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। यसै अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल वाट्सएप मार्फत प्राप्त भएको जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति लगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा पुगेका रवि लामिछानेको आजदेखि भेटघाट र अन्तर्क्रिया थाल्नु भएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति लामिछाने 5 दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नु भएको हो। लामिछानेले भाजपा मुख्यालय मा आज भाजपाका अध्यक्ष नितिन नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। नयाँ दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रासोपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सीट जितेर रासोपाले सरकार बनाएको 2 महिनापछि सभापति लामिछाने भारत भ्रमणमा जानुभएको हो। अहिले दुई देशबीच सीमाको विषयमा बहस भइरहेको बेला लामिछानेको यो भारत भ्रमण लाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोको साथ हेरिएको छ। यसैबीच लामिछानेले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भन्दै सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताउनु भएको छ। काभ्रेको 13 पालिकाका 479 बस्ती मनसून जन्य विपदको उच्च जोखिममा रहेका छन्। जिल्ला स्तरीय विपद व्यवस्थापन समितिले बस्तीको जोखिमयुक्त प्रतिवेदन सार्वजनिक गरेको हो। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न सकिने पनि बताउनु भएको छ। उहाँले आवश्यक उद्धार सामग्री पनि जिल्लामा पर्याप्त नरहेको बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ। विशेष गरी यस वर्ष रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिको खोला, दाप्चा खोला लगायतका तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दरबार हत्याकाण्डको 25 वर्ष पूरा, आज सुन चाँदीको दर भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
0: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश विन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई, संविधान संशोधनका लागि 44,000 सुझाव प्राप्त लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज जेठ 19 दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते दरबार भित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति लगायतको निधन भएको थियो। तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि धेरैले यसको विश्वास गरेका छैनन्। दरबार हत्याकाण्डपछि तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ राणा भाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन भए पनि यसबारे कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। नारायण हिटी दरबार हत्याकाण्डको 7 वर्षपछि 2065 जेठ 15 गते देशबाट राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापनाको घोषणा भएको थियो। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 3,10,900 रूपियाँमा कारोबार भएको सुन आज तोलाको 3,11,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 5,405 रूपियाँमा कारोबार भयो को महासंघले जनाएको छ। अब विदेशको खबर। कंगोको उत्तर पूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा इबोला भाइरसबाट संक्रमित 5 जना बिरामी उपचारपछि निको भएका छन्। स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार निको हुनेमा 4 जना स्वास्थ्यकर्मी र 1 जना प्रयोगशालाका कर्मचारी रहेका छन्। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानका महानिर्देशक डियोडोन माउबा काजादीले बुनियास्थित इबोला उपचार केन्द्रबाट 4 जना नर्स तथा स्वास्थ्यकर्मीलाई डिस्चार्ज गरिएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। स्वास्थ्य परीक्षणमा लगातार 2 पटक नतिजा नकारात्मक आएपछि घर पठाइएको हो। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधानोम गेब्रियसस पनि नयाँ इबोला उपचार केन्द्रको उद्घाटनका लागि बुनिया पुग्नु भएको थियो। उहाँले बिरामी निको हुनुले महामारी नियन्त्रण मा नयाँ आशा जगाएको बताउनुभयो। अब खेल खबर। भारतको देहरादूनमा चलिरहेको अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज आफ्नो अन्तिम खेल खेलिरहेको छ। देहरादूनको महाराणा प्रताप कलेज क्रिकेट मैदानमा नेपाल एले एलबी क्रिकेट शाला भोपालसँग खेल्दैछ। वर्षाले मैदान भिजेका बिहान 9:30 शुरू हुनुपर्ने खेल निर्धारित समयमा शुरू हुन सकेको छैन। प्रतियोगिताका शुरूआती 2 खेलमा पराजित हुँदै नेपाल ए यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। आजको खेल जितेमा नेपाली टोलीको सान्त्वना जित हुनेछ। भोपाल विजय भएमा क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्नेछ। नेपाल ए पहिलो खेलमा केरला क्रिकेट टोलीसँग डीएलए पद्धति अनुसार 15 रनले पराजित भएको थियो। दोस्रो खेलमा गोवा क्रिकेट संघसँग नेपाल ए ले 3 विकेटले पराजित भएको थियो। 16 टोली सहभागी प्रतियोगितामा नेपाल ए समूह डीमा रहेको छ। यो समूहमा नेपालसँगै केरला गोवा र भोपालका टोली सहभागी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश विन्दुमा उच्च सतर्कता। तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। संविधान संशोधनका लागि 44,000 भन्दा बढ़ी सुझाव प्राप्त। कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै। दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया शुरू। सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड़। कंगोमा इबोलाका 5 जना बिरामी उपचारपछि निको। महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्यूएचओका महानिर्देशकको भनाई। र अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज भोपालसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 MHz।
1: ओहो ल परमेश्वर, यो खबर आज पनि रुख काटेछ हैन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
2: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
1: त्यही त खै, यिनलाई चेत किन नआउला?
3: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
4: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दान, फोन नम्बर 082520601, मोबाइल 97487060011 र 98107381380।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
7: 2082 सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
6: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
7: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
6: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
7: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
6: सम्पर्क घोराई 98578-30-715,
7: तुलसीपुर 98578-61051,
6: लमही 98578-50-707।
7: गोर्खा स्कुल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
8: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
10: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनुभएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्तुष्ट भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको
11: ग्यारेन्टी का साथ आयुर्वेदिक जड़ीबुटी सफल उपचार गरिन्छ। थप जानकारी को लागि कालूराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149।
12: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230 र मोबाइल नम्बर 98121998।
13: हो त नि, कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
14: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
15: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
14: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
16: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
14: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
17: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
18: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
19: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
20: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
19: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
20: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
19: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
20: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
21: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
12: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
21: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 98478436596। स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
12: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
21: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756।
22: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
0: के भो बोला दाई के गुनगुनाई राखेको
22: हैन बुढीलाई डाक्टर कोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
0: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
22: यति सजिलै
0: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
4: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
23: हजुर हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
24: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
23: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
24: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
25: घर बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
26: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
25: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
26: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुचुङचुङ डगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
24: हामी कहाँ सर सिसौ अचना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
27: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9847814894
28: छोराले खोजेको
29: आमाले रोजेको
28: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
29: गृहपति
28: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थान खुसीको खबर
29: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
28: का लागि आधिकारिक विक्रेता
29: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
28: सम्पर्कका लागि फोन
29: 08259075753 र मोबाइल 9808864071
28: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
29: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
19: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
20: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सिसिटिभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9847830627 र 9825227062
19: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
30: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
31: तपाई सँगसँगै

0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822186576।
0: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
4: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा 15 गते साँझ 4 बजे, भर्ना शुरू 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन 21 गतेदेखि, सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
4: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
3: किसानहरूका लागि खुसीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
5: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9010126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनाश भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको सर्वन शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म,
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904, मोबाइल नम्बर 98699773735 र 98578852686।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578211524 र 98578222915।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
10: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
9: 10 बेड आईसीयू सेवा,
10: 10 बेड एनआईसीयू सेवा,
9: 10 बेड एसडीयू सेवा,
10: नर्मल डेलिभरी तथा सीएस सेवा,
9: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848840188।
7: भर्ना खुल्यो।
6: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 082-525-955।
15: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
16: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
15: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
16: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
15: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
17: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
6: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
18: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
18: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97485-060-11 र 98578-40-601।
19: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
6: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
19: हामी कहाँ उपलब्ध सेवाहरू:
20: दाँत निकाल्ने,
19: नयाँ दाँत राख्ने,
20: झिक्न नपर्ने गरी दाँत राख्ने,
19: दाँत भर्ने, दाँत सफा गर्ने,
20: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
19: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज गडेल। मोबाइल नम्बर 9856383443 र 9810857772। कक्षा 11 भर्ना खुल्यो।
0: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849405052 र 9858822504।
21: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
22: अब के हुनु रे बाबु, डाक दुखेर मर्नु लागिसके म त कहीँ गए सन्च भन्दा
21: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू?
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
25: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
26: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल, सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई, दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू:
0: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू: इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9578821568, 9435060 र 9490805816।
27: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको बारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
28: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
27: ViaNet।
7: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
7: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
29: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
30: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
29: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल, अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्यारे।
30: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
29: ए हो र बाबु।
30: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
29: ए
30: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
29: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए हो त नि, कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
3: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
4: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
3: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
4: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
3: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
4: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी छ बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई टाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा रोपाईको मुखमा मलको अभाव हुँदा किसान चिन्तित। लुम्बिनी सरकारको बिरुजु वर्षेनी बढ्दै दाङको तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालनमा आउने।
1: दाङका स्थानीय तह बजेट तयारीमा जुट्दै सल्यानमा आठ थान बन्दुक बरामद। कर्णाली प्रदेशमा बाल विवाह अन्त्य रणनीति कार्यान्वयनको तयारीमा।
0: प्रतिनिधि सभा बैठक जेठ 25 गतेसम्मका लागि स्थगित। सरकारको खबरदारीका लागि कांग्रेसले बनायो छाया सरकार। न्याय सम्पादनमा इमानदारीपूर्वक लाग्न प्रधान न्यायाधीशको 21 बुधे निर्देशन।
1: र विदेश खबरमा, रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 14 जनाको ज्यान गयो। खेल खबरमा, नेपाली क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: दाङको तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालनमा आउने भएको छ। तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर 15 दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरेको हो। दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठन पाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगर प्रमुख टीकाराम खड्गाले जानकारी दिनुभएको छ। गुठीका रूपमा सञ्चालन गर्न दिने गरी अनुमति प्रदान गरिएको नगर प्रमुख खड्गाले बताउनुभयो। स्थानीय रोहित चौधरीले 3 वर्ष अघि थारू भाषाको विद्यालय सञ्चालनको अनुमतिका लागि उपमहानगरपालिकामा माग गर्नुभएको थियो। सोही निवेदनमाथि उपमहानगरपालिकाको 47 कार्यपालिका बैठकले निर्णय गरेको हो। अहिलेसम्म दाङमा थारू समुदायका लागि गुठी अन्तर्गत छुट्टै विद्यालय सञ्चालनमा रहेको छैन। उक्त विद्यालयलाई थारू भाषाबाट पढ़ाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगर प्रमुख खड्गाले बताउनुभयो। सबै थारू समुदायका विद्यार्थी त्यही पढ्न गएमा आवासीय समेत बनाउन सकिने उहाँले बताउनुभयो। उपमहानगरपालिकाले देशमै यो नयाँ अभ्यास थालेको नगर प्रमुख खड्गाको भनाइ छ। राष्ट्रिय जनगणना 2078 अनुसार दाङको तुलसीपुरमा 21% जनसंख्या थारू समुदायको रहेको छ।
1: दाङका स्थानीय तहहरू आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका छन्। स्थानीय तहले वडा तथा शाखाहरूलाई बजेट तथा सिलिङ दिएर बजेटको तयारीमा जुट्न थालेका हुन्। बजेटको सिलिङ घटेकाले भने समस्या भएको घोराई उपमहानगरपालिका 19 वडा अध्यक्ष ज्ञान बहादुर राई माझीको भनाइ छ। बजेट सिलिङ घटेर आएकाले सोही अनुसार बजेटको तयारी गर्नुपर्ने उहाँको भनाइ छ। यसैगरी चालू आर्थिक वर्षको शुरूमा 80 लाखको सिलिङ दिएर योजना छनौट गर्न पनि भनिएको थियो। भदौमा जेएनजी आन्दोलनपछि पालिकामा क्षति पुगेपछि आधा कटौती गरिएको थियो। आगामी आर्थिक वर्षमा 50 लाखको सिलिङ ओडालाई दिइएको छ। घोराई उपमहानगरपालिकाले पनि बजेटको तयारी थालेको छ। घोराई उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी रामबहादुर हमालले बजेटको तयारी शुरू भएको बताउनु भएको छ। उहाँका अनुसार वडालाई 50 लाखको सिलिङ दिएको बताउँदै चालू आर्थिक वर्षमा भन्दा बजेट घटेर आउने बताउनुभयो। यसैगरी डाङको राप्ती गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटको तयारी थालेको छ। यसै गरी तुलसीपुर उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटको तयारी शुरू गरेको बताएको छ। आगामी आर्थिक वर्षको बजेटको तयारी शुरू गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज पार्देले जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षभन्दा बढ़ी हुने बताउँदै वडालाई 80 लाख बजेट दिएकोमा आगामी आर्थिक वर्षमा 1 करोड़को बजेट सिलिङ दिएको पनि प्रमुख प्रशासकीय अधिकृत पार्धेले बताउनु भएको छ।
0: धान रोपाईको मुख्य सिजन शुरू भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग ह्वात्तै बढ़ेको छ। किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित भएका छन्। सरकारी तथ्याङ्कले नै मलको माग र आपूर्ति बीच ठूलो अन्तर देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको भैरवा स्थित प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 अहिलेसम्म प्रदेशका 11 जिल्लामा 52,903 मेट्रिक टन यूरिया र 23,696 मेट्रिक टन डीएपी मल आपूर्ति गरिएको छ। पोटास मल भने सहकारी र स्थानीय मागका आधारमा वितरण भइरहेको छ। जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा बढ़ी 18,522 मेट्रिक टन मल पठाइएको छ। त्यसपछि दाङमा 13,892, कपिलवस्तुमा 13,287, बर्दियामा 9,905 र पश्चिम नवलप्रासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिएको छ। पाल्पामा भने सबैभन्दा कम 1,806 मेट्रिक टन मल पुगेको छ। कृषि सामग्री कम्पनी लुम्बिनी प्रदेश प्रमुख सुमन पन्थीले खेतीको मुख्य सिजनमा मलको माग अत्याधिक बढ़ने भए पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या दोहोरिने गरेको बताउनुभयो। उहाँले अहिले कार्यालयमा करिब 5,000 मेट्रिक टन मल मौजदात रहे पनि त्यो किसानको आवश्यकताका तुलनामा निकै कम रहेको बताउनुभयो। प्रदेश सरकारले संघीय सरकारसँग थप मल उपलब्ध गराउन पटक पटक आग्रह गरे पनि माग अनुसार आपूर्ति हुन नसकेको जनाएको छ। गत आर्थिक वर्ष 2081-82 लागि प्रदेशले 1 लाख मेट्रिक टन डीएपी, 1,07,500 मेट्रिक टन यूरिया र 4,500 मेट्रिक टन पोटासको माग गरेको थियो। वितरण भने यूरिया 43,666 मेट्रिक टन, डीएपी 27,276 मेट्रिक टन र पोटास 2,541 मेट्रिक टनमा सीमित भएको थियो। रूकुम पूर्व बाहेक लुम्बिनी प्रदेशका सबै जिल्लामा रासायनिक मल वितरण गरिदिएको छ। रूकुम पूर्वलाई भने प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणा गरेकाले त्यहाँ रासायनिक मल आपूर्ति गर्न छोड़िएको छ।
1: लुम्बिनी प्रदेशमा बेरुजु वर्षिनी बढ़दै गएको छ। महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष आर्थिक व्यतिथि बढ़दै गएको र बेरुजु थुप्रिँदै गएको देखाएको हो। अहिलेसम्म लुम्बिनी प्रदेशमा 5,40,60,90,000 बेरुजु देखिएको छ। महालेखाको 56 प्रतिवेदन अनुसार लुम्बिनीमा जम्मा बेरुजु 5,08,000 देखिएको थियो, तर आर्थिक वर्ष 2075-76 94,68,00,000 थपिएपछि 57 प्रतिवेदनले कुल 94,73,00,000 बेरुजु देखाएको थियो। आर्थिक वर्ष 2076-77 94,74,85,000 अझै थपियो। महालेखाको 58 प्रतिवेदनमा लुम्बिनी प्रदेशको कुल बेरुजु 1,32,11,56,000 पुगेको देखियो। त्यसको अर्को वर्षको लेखा परीक्षणमा महालेखाले 59 प्रतिवेदन सार्वजनिक गर्दै 64,22,00,000 रूपियाँ बेरुजु थपिएको देखायो। यसै गरी आर्थिक वर्ष 2081-82 आइपुग्दा लुम्बिनीको कुल बेरुजु 5,40,60,90,000 पुगिसकेको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक सुशासन मिच्दै जाँदा हरेक वर्ष बेरुजु रकम पनि थपिँदै गएको देखिएको छ।
0: आज जेठ 19 गते अर्थात नारायणहिटी दरबार हत्याकाण्ड भएको 25 वर्ष पुगेको छ। 2058 साल जेठ 19 गते अर्थात आजकै दिन तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी मध्यरातमा गोली चलेको थियो। गोलीकाण्ड घटनामा तत्कालीन राजा वीरेन्द्र शाह सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति शान्ति, राज्य लक्ष्मी सिंह, शारदा राज्य लक्ष्मी शाह, शाह ज्यादी जयन्ती राज्य लक्ष्मी शाह, त्यसै गरी कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाह गरी 10 जनाको हत्या भएको थियो। उक्त घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए। तर घटना अहिले पनि रहस्यमय छ। यद्यपि तत्कालीन उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यलाई गोली हानेर पछि आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। तर उक्त प्रतिवेदन प्रति आम नागरिकले विश्वास गर्न सकेका छैनन्। यस घटनाबारे पटक पटक सत्य तथ्य विवरण सार्वजनिक गर्न माग हुने गरे तापनि सरकार र सुरक्षा निकायले अहिलेसम्म वास्तविक रिपोर्ट सार्वजनिक गर्न सकेको छैन, जसले गर्दा यो दरबार हत्याकाण्ड थप सशंकित र रहस्यमय बन्दै गएको छ। नारायण हिती दरबारलाई अहिले संग्रहालय बनाइएको छ।
1: सल्याङमा 8 थान भरुवा बन्दुक बरामद गरिएको छ। वनगार कुपेली नगरपालिका 12 चौर स्थित सिद्धगुफा सामुदायिक वनबाट 3, बस्नेउरा सामुदायिक वनबाट 3 र त्रिवेणी गाउँपालिका 5 डाँडा सल्ले सामुदायिक वनबाट 2 गरी प्रहरीले 8 थान भरुवा बन्दुक बरामद गरेको बताएको छ। बन्दुक वन्यजन्तु चोरी सिकारी गर्नका लागि लुकाइएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। बरामद गरिएको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको छ। एक हप्ताको अवधिमा 8 थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीको भनाइ छ।
0: कर्णाली प्रदेशका 10 वटा जिल्लामा व्याप्त रहेको बाल विवाहलाई न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले निर्माण गरेको कर्णाली प्रदेशको बाल विवाह अन्त्य सम्बन्धी रणनीति 2082 कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपालको संविधान, राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय दायित्व अनुसार तयार गरिएको कर्णाली प्रदेशको बाल विवाह अन्त्य सम्बन्धी रणनीति 2082 समुदाय स्तरसम्म पुर्याएर कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो। बाल विवाह न्यूनीकरण सम्बन्धी दैलेखको गुराँसेमा आयोजित कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको थियो। उहाँले प्रदेश सरकारले तयार पारेको रणनीति कार्यान्वयनसँगै गाउँ बस्ती स्तरमा बाल विवाह विरूद्ध जनचेतना कार्यक्रमलाई तीव्रता दिइने पनि बताउनु भएको छ।
1: कर्णालीमा आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट निर्माणको काम चलिरहेको छ। आगामी बजेटलाई व्यवस्थित र परिणाममुखी बनाउन आर्थिक मामिला तथा योजना मन्त्रालयले विभिन्न निकायसँग छलफल चलाइरहेको छ भने प्रदेश योजना आयोगले पनि आयोजनालाई व्यवस्थित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा 1% बजेटको आकार वृद्धि गरेर वैशाख अन्तिम साता नै सिलिङ वितरण गरिसकेको छ। आगामी बजेट 33-34 अर्ब हाराहारीमा आउने गरी बजेट सिलिङ वितरण गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। सो आकारको बजेटका लागि आयोजना भने हजारौं सिफारिश भएर आएका छन्। कर्णाली सरकारले आयोजना छनौटका लागि आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि समेत बनाएको छ। सोही कार्यविधि अनुसार 10 वटा जिल्लाबाट आगामी बजेटका लागि साना ठूला गरी झण्डै 17,000 आयोजना जिल्लाबाट सिफारिश भएर आएका छन्।
0: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, डाक दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
5: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू?
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578359952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: खुशीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121918।
1: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ। पार्टी संसदीय दलका नेता विष्णुराज आङदेम्बेको नेतृत्वमा कांग्रेसले 18 सदस्यीय छाया सरकार गठन गरेको हो। कांग्रेसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका नेता आङदेम्बेलाई छाया प्रधानमन्त्री तोकेको कांग्रेसले बाँकी 17 वटै मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो, तर त्यसको प्रभावकारी काम भने गर्न सकेको थिएन। गएको फागुन 21 भएको निर्वाचनबाट प्रतिनिधि सभामा कांग्रेस 38 सीटमा खुम्चिएको छ। यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा पनि कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति र संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो। एमाले नेपालको संसदीय इतिहासमै पहिलो पटक 2048 सालमै छाया सरकारको अभ्यास गरेको थियो।
1: प्रधानमन्त्री वीरेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्ष दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गते बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै विपक्ष दलका सांसदहरूले विरोध जनाएका थिए। सभामुख डोल प्रसाद अर्यालले संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले सदन संचालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो, तर विपक्ष दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नलिएसम्म संसदको कार्यवाही अघि बढ़न नदिने अडान दोहोर्याएका छन्। प्रधानमन्त्री शाहले संसदमा दिएको भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहितका विपक्ष दलहरूले दुवै सदनमा लगातार अवरोध गर्दै आएका छन्। नेकपा एमाले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ। आजको बैठकमा एमाले सांसद गणेश सिंह ठगुन्नाले प्रधानमन्त्री शाहले नेत बस्ने नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भन्ने अभिव्यक्ति दिएको भए त्यो गम्भीर विषय भएकाले तत्काल राजीनामा दिनुपर्छ भन्ने पार्टीको अडान रहेको बताउनु भएको छ। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको धारणाप्रति आपत्ति जनाउनु भएको छ।
0: यसैबीच सरकारले प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ। संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। आज सिंहदरबारमा संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत र नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्यमा परेको कुरा राखेको बताउनु भएको छ। प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले आइतबार सदनमा संसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँको भनाइ छ।
1: सरकारले आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले आज बसेको बैठकका 4 वटा मुख्य निर्णयहरू सार्वजनिक गर्नुभएको हो, जस अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमारी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढ़ुवा गर्ने निर्णय भएको छ। यसै गरी 2080 साल भदौ यसै गरी गत भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको कार्य अवधि 45 दिनले थप गर्ने निर्णय पनि भएको छ। त्यसै गरी भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तुला तथा सदस्य पदमा अमीर प्रसाद न्यौपाने, पदनीति सोती र डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि भएको छ। यस्तै युनाइटेड नेशन्स इन्भाइरोमेन्ट प्रोग्राम यूएनडीपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मेटेरियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय पनि भएको छ।
0: भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने भएको छ। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारतको राजधानी नयाँ दिल्लीमा रहेका सभापति लामिछाने र गृहमन्त्री शाहबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको राष्ट्रपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य र दुई देशका राजनैतिक दलहरू बीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ। सभापति लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि हिजो भारत प्रस्थान गर्नुभएको हो।
1: पूर्व गृहमन्त्री सुदन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप पाँच दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अजित प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अचित मणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। समितिलाई शुरूमा 15 दिनको समय दिएको थियो।
0: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनमा इमानदारीपूर्वक लाग्न 21 बुधे निर्देशन दिनुभएको छ। आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन र सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको आस्था कायम राख्न समर्पण भाव, जिम्मेवारी बोध, लगनशीलता र इमानदारीताका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो। प्रधान न्यायाधीश शर्माले राज्यका सबै निकायले सुशासन प्रवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवा प्रभावलाई छिट्टो, सहज र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ।
1: मूल खबरमा अब विदेश खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 14 जनाको ज्यान गएको छ। रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा 9 र राजधानी किएभमा 5 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेको सबैभन्दा ठूलो आक्रमण मध्ये यो पनि एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएको खबरमा उल्लेख छ। यद्यपि घाइतेहरूको संख्या भने सार्वजनिक भएको छैन।
0: र मूल खबरको अन्तमा खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा स्वर्ण भएको छ। सिंगापुरमा आज भएको समूह एकको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि स्वर्ण भएको हो। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेटायो। अब पर्सी हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुंगो लाग्नेछ। समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुंगो लाग्न बाँकी रहेको छ।
1: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
0: लुम्बिनी प्रदेशमा रोपाईको मुखमा मलको अभाव हुँदा किसान चिन्तित। लुम्बिनी सरकारको बेरोजु वर्षेनी बढ्दै दाङको तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने।
1: दाङका स्थानीय तह बजेटको तयारीमा जुट्दै सल्यानमा 8 थान भरुवा बन्दुक बरामद। कर्णाली प्रदेशमा बाल विवाह अन्त्य रणनीति कार्यान्वयनको तयारीमा।
0: प्रतिनिधि सभा बैठक जेठ 25 गते सम्मका लागि स्थगित। सरकारको खबरदारीका लागि कांग्रेसले बनायो छाया सरकार। न्याय सम्पादनमा इमानदारीपूर्वक लाग्न प्रधान न्यायाधीशको 21 बुधे निर्देशन।
1: र विदेश खबरमा रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 14 जनाको ज्यान गयो। खेल खबरमा नेपाली क्रिकेट टोली एसियाली खेलकुदमा छनोट।
0: हस् त बेलुकी 6 बजेको प्रकृतिमूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विशीलाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू
3: दन्त परीक्षण तथा परामर्श सेवा
2: दाँतको एक्सरे
3: दाँत सफा गर्ने
2: दाँत निकाल्ने
3: दाँत भर्ने
2: दाँतको जरादेखि उपचार गर्ने
3: कृत्रिम दाँत लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
2: दाँतको कस्मेटिक उपचार
3: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन डाङ मोबाइल नम्बर 9858725188 र 9848740188
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छ

अपेक्षा तपाईको कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा माझकोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका 212 वटा एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिसँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। काठमाडौँको भण्डारखालस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा जेठ 11 गते स्थापनाको 15 वार्षिकोत्सव मनाएको छ। सोक्रममा प्रधान सेनापतिले बदलिदो राष्ट्रिय आवश्यकता अनुरूप चिकित्सा शिक्षालाई थप गुणात्मक, बहुआयामिक र उत्कृष्ट बनाउन सम्पूर्ण सरकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ़नुपर्ने बताउनुभयो। तारादल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत रूपन्देही जिल्ला रोहिणी गाउँपालिका 2 मैनीहवा स्थित राम आधारभूत विद्यालयमा 2 कोठाको भवन निर्माण गरेको छ। उक्त नवनिर्मित भवनको मध्यपश्चिम प्रीतनापति उपराति श्री हिम्मत बहादुर विष्टले जेठ 13 गते उद्घाटन गर्नुभई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सावर यादवलाई हस्तान्तरण गर्नुभयो। यस्तै इलाम स्थित रणशार्दुल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत माईजोगमाई गाउँपालिका 4 हात्तीटारमा रहेको हात्तीटार आधारभूत विद्यालयको मरमत तथा स्तरोन्नति गरेको छ। मरमत तथा स्तरोन्नति गरिएको उक्त विद्यालय प्रीतनापति उपराति श्री गौरव कुमार केसीले जेठ 13 गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अमर बहादुर देवाललाई हस्तान्तरण गर्नुभयो। नेपाली सेनाका विभिन्न युनिटहरूले वर्षायाम नजिकिएसँगै सम्भावित विपद जोखिमलाई मध्यनजर गरी विपद व्यवस्थापनको पूर्व तयारी स्वरूप अभ्यासहरू सञ्चालन गरिरहेका छन्। यस क्रममा नम्बर 2 वाहिनी अड्डाको आयोजनामा मोरङ र सुनसरी जिल्लामा तैनात नेपाली सेनाका गण गुल्म तथा सैनिक अस्पताल इटहरीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी लगायत सरकारवाला निकायहरूको सहभागितामा जेठ 7 गते एकीकृत विपद प्रतिकारी अभ्यास मनसून 6 सञ्चालन गरिएको छ। यस्तै सुनसरी जिल्लास्थित भगवती दलगण र मोरङ जिल्लास्थित शिवदल गणले जेठ 1 गतेदेखि 4 गतेसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा मनसूनजन्य विपद प्रतिकार सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। सोलुखुम्बु नाम्चे स्थित भगवती प्रसाद गुल्मले खुम्बु पासाङलामु गाउँपालिका 5 नाम्चेको चर्केम स्थित भलिबल ग्राउण्डमा जेठ 15 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित तेन्जिङ हिलरी एभरेस्ट म्याराथनमा सहभागी धावक तथा स्थानीयलाई लक्षित गरी आयोजित शिविरबाट 51 जना विदेशी तथा 96 जना स्वदेशी गरी 147 जना लाभान्वित भएका छन्। यस्तै वीरदल गण्डले सैनिक अस्पताल इटहरी तथा नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा 5 थर जिल्ला कुम्याङ गाउँपालिका 1 यासोक बजारमा जेठ 13 र 14 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरबाट 1474 जना लाभान्वित भएका थिए। यस्तै समर्जित गुल्मले नम्बर 5 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बाजुरा जिल्लाको बडीमालिका नाट्यश्वरी, अछाम जिल्लाको वरदादेवी खप्तड़ स्थित त्रिवेणी मन्दिर र सहसस्लिङ तथा डोटी जिल्लाको शैलेश्वरी मन्दिरहरूमा जेठ 10 गतेदेखि 12 गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गुल्मले जिल्लास्थित विभिन्न धार्मिक स्थलहरूमा सञ्चालन भएका पूजा अर्चना तथा मेलामा आएका भक्तजनलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त शिविरहरूबाट 227 पुरूष र 229 महिला गरी 456 जना लाभान्वित भएका छन्। यस्तै भवानी दल गणले जाजरकोट जिल्ला छेडागाउँ नगरपालिका 5 बडावन स्थित नगर अस्पताल परिसरमा जेठ 10 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सोक्रममा 158 महिला र 100 पुरूष गरी 258 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो। यस्तै ज्वाला दल गणले दाङ जिल्ला राजपुर गाउँपालिका 2 बेलामा जेठ 7 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा महिला, पुरूष, वृद्ध वृद्धा र बालबालिका गरी 416 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाली सेनाले आयोजना गरेको 4 संस्करणको प्रधान सेनापति खुला राष्ट्रिय टेनिस प्रतियोगिता 2023

0: 1984 त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिता समापनका अवसरमा जेठ 12 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले च्याम्पियन भएको त्रिभुवन आर्मी क्लबलाई पुरस्कृत गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान।
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगण लगनखेल ललितपुर,
2: श्री मेहरगण धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तोपगाछी झापा,
3: दुर्गा बक्सगण ओखलढुङ्गा,
2: वीरदलगण ओदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दीबास महोत्तरी,
2: गरूडदलगढ सरीकुट दोलखा,
3: श्रीजङ्ग वीरगंज पर्सा,
2: बरकट राजविराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिंगे कपिलवस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाडकुलमा धागीथुम गुल्मी,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
3: देवीदत्तगण परिमला चौर जुम्ला,
2: हनुमान दोज कुलमा हुटु मुगु,
3: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
2: र श्री दलकुलमा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगण ओदिम पाँचथरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लुहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरूसिंगे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी र केशकर्तक,
2: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लुहाकार,
3: कालीबहादुरगण कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी, चर्मकर्मी र लोहकार,
2: र श्री दलकुलम खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति:
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद:
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद:
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतिको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
4: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी रेडियो सामग्री।
5: नेपाल प्राकृतिक तथा जैविक विविधतायुक्त राष्ट्र हो। हिमाल, पहाड़ र तराईको अनुपम भौगोलिक विविधतासँगै नेपाल जैविक सम्पदामा समेत थनी छ। सगरमाथाको हिमश्रृंखलादेखि तराईका घना वन, कोशी टप्पूका सिमसारदेखि शेरफुक्सुण्डुका हिमाली भूभागसम्म फैलिएको प्रकृतिको अनुपम वैभव विश्वकै साझा सम्पत्ति हुन्।
6: तर जलवायु परिवर्तन, तापमान वृद्धि, बढ्दो जनसंख्याको चाप, वन अतिक्रमण, चोरी सिकारी र प्राकृतिक स्रोत साधनको अव्यवस्थित उपयोगका कारण विश्वमै जैविक विविधताको संरक्षण चुनौतीको विषय बनेको छ। यही यथार्थलाई दृष्टिगत गर्दै नेपालले पनि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रहरू घोषणा गरी विगत 5 दशकदेखि यसको संरक्षण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ।
5: प्रकृति संरक्षणमा देखिएका नवीनतम चुनौतीहरूको सामना गर्न नेपाली सेनाले आधुनिक प्रविधिको उपयोगसँगै योजनाबद्ध सैनिक गतिविधि तथा अपरेशन सञ्चालन गर्दै आएको छ। यसै क्रममा पछिल्ला वर्षहरूमा अपरेशन संरक्षण सञ्चालन हुँदै आएको छ, जसको निरन्तरता स्वरूप यस वर्ष पनि अपरेशन संरक्षण 12 कार्यान्वयन भइरहेको छ।
6: यिनै पृष्ठभूमिमा आज हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छु म प्राविधिक जमदार कलम बहादुर तामाङ
5: र म प्राविधिक सुवेदार शोभा विष्ट।
6: नेपालमा विक्रम सम्वत 2018 गैंडा गस्ती शुरू गरी वन्यजन्तु संरक्षणमा नेपाली सेना संलग्न हुन थालेको भए पनि विक्रम सम्वत 2030 नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएपछि विक्रम सम्वत 2032 संरक्षित क्षेत्रमा नेपाली सेना खटिन थाल्यो।
5: यसबीच प्रकृति संरक्षणमा नेपाली सेनाले केवल सुरक्षा दायित्व मात्र वहन गरेको छैन, अन्तर्राष्ट्रिय स्तरमै प्रशंसित बनेको छ। वर्ल्ड वाइल्ड लाइफ फण्ड नेपालले आफ्नो 33 स्थापना दिवसका अवसरमा यही जेठ 5 नेपाली सेनालाई गरेको सम्मान यसैको पछिल्लो प्रमाण हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रतिश्री पुरन खले,
7: नेपाली सेनाले विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षणको लागि वन्यजन्तु संरक्षण लगायत यो बायोडाइभर्सिटी संरक्षण सबै हामीले जति पनि योगदान पुर्याएको छ त्यसको कदर स्वरूप हालै मात्र WWF नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ। विगतमा पनि नेपाली सेनाले यो प्रकृति संरक्षण कार्यमा पुर्याएको योगदानहरूको लागि अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित हुँदै आएको थियो, जस्तो विगत 5 वर्ष जिरो पोचिङको लागि नेपाली सेनालाई अब्राहम कन्जर्भेशन अवार्डबाट पनि सम्मानित भएको थियो र भने बर्दिया राष्ट्रिय निकुञ्जभित्रको बाघको संख्या झण्डै दोब्बर भएको उपलक्ष्यमा डबल टाइगर अवार्डबाट पनि सम्मानित भएको जानकारी गराउन चाहन्छु र हाल WWF नेपालले सम्मान दिएको छ।
5: प्रकृति संरक्षण, वन्यजन्तु सुरक्षा तथा पर्यावरणीय सन्तुलन कायम गर्न नेपाली सेनाले पुर्याउँदै आएको योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको हो। झण्डै 5 दशकको अवधिमा नेपालले प्रकृति संरक्षणमा उल्लेखनीय र अनुकरणीय सफलता हासिल गर्नुमा नेपाली सेनाको योगदान विशेष रहेकाले नेपाली सेना पुरस्कृत भएको हो। वर्ल्ड वाइल्ड लाइफ फण्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरूङ,
8: नेपाली सेनाले विगत 50 वर्षदेखि नेपालको विशेष गरी दुर्लभ वन्य जन्तु र प्रजातिको संरक्षण त्यो संरक्षण र सम्वर्धनमा ठूलो टेवा पुर्याउनु भएकोमा उहाँहरूप्रति सम्मान र उहाँहरूप्रति आभार व्यक्त गर्नलाई पनि यो सम्मान दिएको र नेपाल विश्वव्यापी रूपमा पनि एउटा जेरो पोचिङ अब राइनोस अलमोस्ट ट्रिपलिङ टाइगर नम्बर्स यो सबै कुरामा नेपाली सेनाको जुन संरक्षणमा ठूलो टेवा पुगेको हुना र विश्वव्यापी मानचित्रमा पनि नेपाल संरक्षणमा अग्र स्थानमा प्रस्तुत हुन पाएकोमा नेपाली सेनाको प्रत्यक्ष योगदान रहेको हुनाले उहाँहरूप्रति हामीले यो सम्मान दिएको। नेपाली आर्मीले प्रोटेक्सनमा प्रत्यक्ष सहयोग पुर्याउने हुनाले प्रजाति संरक्षणमा सहभागितामूलक संरक्षण नेपाल उच्च स्थानमा रहन सक्नुको मुख्य कारण नेपाली सेना पनि हो, त्यसले गर्दा जेरो पोचिङ गर्न सकेको।
6: प्रकृति संरक्षणमा नेपाली सेनाले पाएको यो अन्तर्राष्ट्रिय सम्मान पहिलो भने होइन, कठिन भूगोलमा अहोरात र खटिएर देखाएको व्यावसायिकताकै कारण नेपाली सेना यसअघि पनि विभिन्न मञ्चहरूमा सम्मानित भइसकेको छ। शून्य चोरी शिकारी वर्ष मनाउन सफल भएदेखि दुर्लभ वन्यजन्तुको संख्या बढ़ाउने सम्मका नेपाली सेनाको प्रयासका लागि विश्व मञ्चबाट सदैव प्रशंसा हुँदै आएको छ।
5: यसैबीच प्रकृति संरक्षणलाई थप योजनाबद्ध, प्रभावकारी र परिणाममुखी बनाउन नेपाली सेनाले विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको छ। यसैमध्ये अपरेशन संरक्षण एउटा विशेष अभियान पनि हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथीश्री पुरनघले,
7: अपरेशन संरक्षण भन्नाले राष्ट्रिय निकुञ्ज तथा आरक्षहरू छन्, त्यसमा आउन सक्ने विभिन्न प्रकारका सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरेर त्यसको थप न्यूनीकरण एवं रोकथामको लागि हामीले नियमित रूपमा चाहिँ सञ्चालन गरिरहेका सुरक्षात्मक कार्यवाहीहरूको अलावा विशेष गरी यो सुक्खायाममा चोरी शिकारी र अवैध गतिविधि नियन्त्रण गर्न हामीले एउटा विशेष प्रकृतिको अपरेशन लन्च गर्छौं, जसलाई हामीले अपरेशन संरक्षण भनेर नामकरण गरेका छौं। र यसमा हामीले आंकलन गरेको सुरक्षा खतरा र खबरहरू हामीले आधार मानेर तराई पहाड़ी सबै जिल्लाहरूमा खतराको अवस्था हेरिकन 4-6 महिनाको अवधिसम्म यो अपरेशन सञ्चालन हुन्छ।
6: प्रकृति संरक्षणलाई थप प्रभावकारी बनाउन विक्रम सम्म 2067 अपरेशन संरक्षणको अवधारणा शुरू गरिएको हो। 2067 सालमा तराई क्षेत्रबाट प्रारम्भ गरिएको यो अभियानलाई 2071 सालदेखि हिमाली तथा पहाड़ी जिल्लाहरूमा समेत विस्तार गरिएको छ। हाल नेपाली सेनाले अपरेशन संरक्षणबारा सञ्चालन गरिरहेको छ।
5: यो अभियान मुख्यतः चोरी शिकारी नियन्त्रण, वन्यजन्तु सुरक्षा, अवैध वन पैदावार ओसार पसार नियन्त्रण तथा संरक्षित क्षेत्रभित्र हुने गैर कानूनी गतिविधि रोकथाममा केन्द्रित भएकोले अभियान निकै सफल भएको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक श्री बुद्धिसागर पौडेलको विश्लेषण छ।
9: नेपाली सेना र राष्ट्रिय निकुञ्ज आरक्षमा हामी चाहिँ सँगै काम गर्छौँ, हामी 50 वर्षदेखि सँगै काम गरेका छौँ र हाम्रो अमूल्य चाहिँ सम्पदाको रूपमा रहेका वन्यजन्तुहरू, तिनको वासस्थान र अन्य चोरी शिकारी अवैध व्यापार समेतमा हामीलाई नेपाली सेनाले दिनरात सहयोग गरेको छ र यो जुन अपरेसनले पनि अलिक फोकस्ड रूपमा हाम्रा चाहिँ यो गैर कानूनी क्रियाकलापहरू केही भएका छन् कि, वन्यजन्तुको अपराधको कुराहरू, चोरी शिकारी नियन्त्रणका कुराहरूमा चाहिँ अपरेसनले पनि हामीलाई अझ थप सहयोग गरेको मैले पाएको छु। विभिन्न ठाउँमा हुने गस्ती पेट्रोलिङ अरू कुराहरूको अतिरिक्त यो अपरेसनले चाहिँ हामीलाई चाहिँ अलिकति फोकस्ड वेमा काम गर्दो रहेछ र यसले चाहिँ भोलि पर्सि हामी केमा अलिकति फोकस गर्नुपर्ने थियो भन्ने हाम्रो फ्युचर प्लानिङलाई पनि सहयोग गर्ने मैले लागेको छु। यो हाम्रो लागि एकदमै उपयोगी र हेल्पफुल चाहिँ मलाई लागेको छ यो निकुञ्ज आरक्षको सुरक्षाको लागि।
6: अपरेशन संरक्षण एक विशेष अभियान हो। यो अपरेशन तराई क्षेत्रका निकुञ्ज तथा आरक्ष सुरक्षार्थ तैनाथ युनिटमा पुष 1 गतेदेखि शुरू भई असार मसान्तसम्म सञ्चालन हुने गर्छ भने हिमाली तथा पहाड़ी इलाकामा तैनाथ युनिटहरूले स्थान विशेषमा हुन सक्ने सम्भावित अवैध गतिविधिलाई मध्यनजर गर्दै प्रत्येक वर्ष 4 महिनासम्म विशेष अपरेशन सञ्चालन गर्दछन्।
5: चोरी शिकारका घटना धेरै हुने समयलाई लक्षित गरी अपरेशन संरक्षण सञ्चालन हुने गरेको छ। यसले संरक्षण कार्यलाई प्रभावकारी बनाएको फिल्डमा खटिने फौजको समेत अनुभव छ। चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात नयाँ गोरखगढका गणपति प्रमुख सेनानी श्री शिवराम बस्नेत,
10: यहाँ पाइने एक सिङ्गे गैंडा, पाटेबाज, घडियाल गोही, जंगली हात्ती तथा गौरी गाईहरू रहेका छन्। यसै कारणले चितवन राष्ट्रिय निकुञ्ज नेपालको तेस्रो ठूलो पर्यटन गन्तव्यको रूपमा समेत रहेको छ। हाल अपरेशन 12 मार्फत चितवन राष्ट्रिय निकुञ्जमा स्थायी पोस्टहरू बाहेक 3 अस्थायी एफओबी स्थापना गरी संरक्षणको कार्यलाई थप मजबूत बनाएको छ। अपरेशन संरक्षण 12 सञ्चालनपछि मुख्य गरी निकुञ्जको पूर्वी तथा पश्चिम क्षेत्रबाट हुने अवैध चोरी शिकारको घटनाहरू प्राय शून्य भएको छ भने कुचुमकला इलाकामा अतिक्रमण गरी निर्माण गरिएको 52 भन्दा बढी अस्थायी घटनाहरू पूर्णरूपमा नियन्त्रणमा लिएको छ। यसै गरी सुक्खा मौसममा नारायणी, राप्ती तथा रिउ खोलामा पानीको बहाव उल्लेख्य मात्रामा घट्ने र नदी सजिलै पार गरी निकुञ्जको कोर इलाकामा प्रवेश गर्ने र इलिगल कार्यमा इन्भल्भ हुने विगतको परम्परा रहेको हुँदा उक्त प्रकारको हरकत रोक्ने र पोचिङलाई पूर्ण रूपमा नियन्त्रण गर्ने यसको उद्देश्य रहेको छ।
6: सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको रूपमा परिचित रहेको चितवन राष्ट्रिय निकुञ्ज विशेष गरी एकसिंगे गैंडा, पाटे बाघ, जंगली हात्ती, घडियाल र गोही संरक्षणका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छ। सन् 2005 400 संख्यामा रहेको एकसिंगे गैंडाको विशेष संरक्षण पश्चात अहिले यसको संख्या 752 पुगेको छ भने सन् 2009 121 संख्यामा रहेको पाटे बाघको संख्या हाल 355 पुगेको छ। यस उपलब्धिमा समेत अपरेशन संरक्षण सहयोगी सिद्ध भएको छ।
5: सामान्य अवस्थामा भन्दा अपरेशन संरक्षणका क्रममा भौगोलिक अवस्था र आवश्यकता हेरी पैदल, रात्रिकालीन, साइकल, गाड़ी, हात्ती तथा डुंगा गस्तीलाई थप बढ़ाउने गरिएको छ। चोरी सिकारीको सम्भावना भएका मुख्य नाकाहरूमा एम्बुस थाप्ने तथा चाडपर्व र सुक्खा याममा विशेष फौज समेत परिचालन गरिन्छ। अपरेशन संरक्षणका क्रममा खटिएका फौजले विभिन्न कठिनाईका बीच गरेको कार्य आफैमा प्रशंसा योग्य छ। रणबम गणका गणपति प्रमुख सेनानी श्री खिमबहादुर डाङ्गी,
11: हामीले अपरेशन संरक्षण 12 सञ्चालन गर्यौं र हालसम्म नि सम्बन्धी निषेध क्रियाकलापमा संलग्न मानिसहरू पक्राउ, चोरी सिकारीमा संलग्न मानिसहरू नियन्त्रण, वन पैदावार तथा अवैध ढुङ्गा बालुवा गिटी उत्खननमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण, सवारी साधन नियन्त्रण, जनावर तथा माछा मार्न थापिएका जाल पासु बरामद र वन्य जन्तुको उद्धार तथा व्यवस्थापन यो अपरेशन संरक्षण 12 मुख्य उपलब्धि रहेको छ। यो बाँकी राष्ट्रिय निकुञ्जमा विशेष गरी हिंसक जनावर पाटेबाघ र चितुवाको आक्रमणबाट मानवको मृत्यु भए पश्चात सिक्कित हुने मानव वन्य जन्तु द्वन्द मुख्य चुनौतीको रूपमा रहेको छ। यसको न्यूनीकरणको लागि निकुञ्ज कार्यालय र नेपाली सेनाले समय समयमा प्रभावित क्षेत्रहरू छ जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निकुञ्जको तर्फबाट तत्काल राहत उपलब्ध गराउने कार्यहरू भइरहेको छ। त्यसै गरी यो निकुञ्जको जिम्मेवारी क्षेत्रमा पूर्व पश्चिम महेन्द्र राजमार्ग 72 किलोमिटर र रत्न राजमार्ग 25 किलोमिटर पर्ने हुँदा सवारी साधन दुर्घटना र वन्य जन्तु घाइते तथा मृत्युको घटनाहरू भइरहेछन् र यसको नियन्त्रणको लागि हामीले निकुञ्जको कोर इलाकामा पास भएर जाने स्थानमा चाहिँ टाइम कार्ड लागू, त्यसै गरी स्पीड नियन्त्रणको लागि चाहिँ एमसीपी सञ्चालन गर्दै आइरहेको छ।
6: हाल नेपाली सेना 12 राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष र एउटा शिकार आरक्षमा खटिएको छ। पछिल्लो एक वर्षमा मात्रै करिब 23,000 पटक सुरक्षा गस्ती, करिब 2,700 सुरक्षा जाँच, करिब 9,000 नाइट एम्बुस, 4,463 स्वीप आदि जस्ता सुरक्षा गतिविधि सञ्चालन हुनुले सैनिक सक्रियतालाई प्रष्ट्याउँछ। यस क्रममा सेनाले अन्य सरकारवाला पक्षहरूसँग समेत सहकार्य गर्दै आएको बताउनुहुन्छ बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर श्री अशोक कुमार राम।
12: नेपाली सेना र निकुञ्ज प्रशासन भनेको एउटा सिक्काको दुई पाटा हो। प्रशासनले मात्रै समर्थन गर्ने सम्भावना छैन र सेनाले मात्रै त्यस्तो खालको छैन। त्यही भएर हामीले चाहिँ जे जति काम गरिरहेका छौँ जोइन्टली टुगेदर बसेर नै गरिरहेको हुनाले चाहिँ वन वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, इभन पब्लिकसँगको समन्वय लगायतको विषयमा चाहिँ हामी सहकार्य गरेर अहिलेसम्म सफल पनि भएको छ, जसले गर्दा मानव वन्यजन्तु द्वन्द पनि घटेको छ। जस्तो अब राम्रो पेट्रोलिङ, नियमित अब सुरक्षा व्यवस्था भइरहँदाखेरि अब वन्यजन्तुको संख्या पनि बढेको छ। यति हुँदा हुँदै केही अब द्वन्दका घटनाहरू पनि भएको छन् र द्वन्द व्यवस्थापनको लागि चाहिँ रेस्क्यू अपरेसन पनि हामीले सँगै घटग्रस्त वन्यजन्तु बाहिर निस्क्यो, कुनै ठाउँमा दुर्घटना भएर मानव मृत्यु भयो, कोही घाइते भएको छ या पशुधन क्षति भएको छ भने त्यस्तो अवस्थामा चाहिँ कुनजनाको त्यसलाई चाहिँ रेस्क्यू गर्ने, वनतर्फ फर्काउने, वास्तवमा त्यो फोरमा राखेर हामीले संयुक्त रूपमा अपरेशनहरू गर्छौँ र समुदायसँग पनि सहकार्य पनि हामीले नेपाली सेना, निकुञ्ज प्रशासन, स्थानीय जनता सबै मिलेर नै हामी गरेको अवस्था छ।
5: डाक्टर अशोक कुमार रामले भनेझै प्रकृति संरक्षणको अभियानमा नेपाली सेनाको सुरक्षा प्रयाससँगै साझेदार निकायहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। विशेष गरी जैविक विविधताको अनुसन्धान, घाइते वन्यजन्तुको उद्धार र मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोषको योगदान विशेष छ। नेपाली सेनाको सुरक्षा संयन्त्र र कोषको प्राविधिक विशेषज्ञताले संरक्षणका चुनौतीलाई कम गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर श्री चिरञ्जीवी प्रसाद पोखरेल,
13: वन्यजन्तुहरूको संरक्षणको कार्यमा नेपाल आर्मीको ठूलो कन्ट्रिब्युसन छ र हामीले अलिक सफलता हासिल गरेछौँ। त्यो चाहिँ एकदमै एक्जाम्पल नै छ। हामीले नयाँ नयाँ टेक्नोलोजीहरूलाई इन्ट्रोड्युस गर्दाखेरि उहाँहरूलाई समावेश गराउने, ट्रेनिङहरू गराउने, क्यापेसिटी बिल्डिङ, ओरिएन्टेसन त्यस्तो ट्रेनिङहरू हुन्थ्यो त्यो चाहिँ अलिकति हामी छोडेको कम भएको र यसलाई अझ सुस्त गराएर अझ वाइल्ड डिपार्टमेन्ट र आर्मीको सम्बन्धित निकायसँग चाहिँ कोअर्डिनेसन गरेर समय अनुसारको चाहिँ नयाँ टेक्नोलोजी नयाँ कुराहरूमा चाहिँ प्रवेश गरेर काम गर्ने सोच पनि छौँ। मैले एउटा करिकुला नै बनाएर कसरी चाहिँ हामीले नयाँ रिक्रुट हुनुभएको सेक्युरिटी पर्सनल विशेष गरी चाहिँ प्रोटेक्टेड एरियामा खटिने उहाँहरूलाई चाहिँ हामीले कस्तो खालको ट्रेनिङहरू क्यापेसिटी बिल्ड गर्नुपर्छ त्यसरी चाहिँ जानुपर्ने देखिन्छ एउटा र हामीले अहिले अनुसन्धानका कामहरूमा पनि इन्भल्भ गराउने र उहाँहरूलाई यो अपरेसन गर्ने बेलामा चाहिँ सपोर्ट गर्ने अहिलेको नयाँ टाइम चाहिँ एआई मार्फत हुन्छ कि यस्तो खालको टेक्नोलोजी युज गर्ने भइरहेका कुराहरूमा चाहिँ हामी सहकार्य एउटा खालको अन्डरस्ट्यान्डिङमा गएर चाहिँ सहयोग गर्न हामी सकिने देखिन्छ र गर्छौँ पनि।
6: जसरी नेपालका हरेक संरक्षण क्षेत्रका आफ्नै विशेषता छन् त्यसै गरी सुरक्षा चुनौती र जिम्मेवारी पनि फरक फरक छन्। यद्यपि स्थान विशेषका आवश्यकता अनुसार एकैचोटि सबैतिर सुरक्षा गतिविधिहरूलाई गतिशील बनाउनु अपरेशन संरक्षणको विशेषता बनेको छ।
5: आधुनिक प्रविधिको उपलब्धतासँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ। तसर्थ फौजलाई पनि प्रविधि मैत्री बनाई सुरक्षा संयन्त्रलाई अझ असरदार बनाउन तथा अन्य साझेदार निकायहरूसँग समन्वय गरी कार्यान्वयन गर्न अपरेशन संरक्षणले सहयोग गरेको छ भने यस्तो जनशक्ति उत्पादनमा चितवनको कसरामा प्रकृति संरक्षण शिक्षालयको भूमिका समेत प्रशंसनीय रहेको छ। शिक्षाधिकृत प्रमुख सेनानी श्री जोन केसी
14: यस शिक्षालयले स्थापना कालदेखि नै प्रकृति संरक्षणमा तैनात रहेका युनिटहरूका सकल दर्जाहरूलाई प्रकृति संरक्षण सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ जस अन्तर्गत प्रकृति संरक्षण तथा सुरक्षा टिओटी तालिम प्रकृति संरक्षणसँग सम्बन्धित सुरक्षा आधार तालिम र आईटी बेस्ड ट्रेनिङ ढुङ्गा तथा मोटरबोट आधार तालिम प्रकृति संरक्षण इन्टेलिजेन्स तालिम ज्वाइन्ट क्राइम सिन म्यानेजमेन्ट तालिम श्री राष्ट्र निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयको समन्वयमा युनिट कमान्डर्स ओरिएन्टेसन ट्रेनिङ र प्रकृति संरक्षण तथा सुरक्षा रिडक्सन तालिम यस शिक्षालय सञ्चालन हुने गरेको छ। यस शिक्षालयलाई क्रमिक रूपमा प्रकृति संरक्षणसँग सम्बन्धित सम्पूर्ण सरकारवाला निकायहरूको साझा शिक्षालयको रूपमा विकास गर्दै लैजाने उद्देश्य अनुरूप निकुञ्ज तथा आरक्षी कार्यालयहरूमा तैनाथ रहेका सिनियर गेम स्काउट तथा गेम स्काउटहरूलाई सहभागी गराई उनीहरूको पेसासँग सम्बन्धित आधारभूत तथा पुनर्ताजकी तालिमहरू सञ्चालन गरिँदै आइरहेको छ भने यस शिक्षालयमा विभिन्न किसिमका अन्तर्क्रियात्मक कार्यक्रमहरू र साझेदार संस्थाहरूको सहयोगमा सञ्चालन हुने टिओटी तालिमहरू पनि सञ्चालन हुँदै आइरहेको छ।
6: प्रकृति संरक्षण कार्यको प्रभावकारिता सबै सरकारवाला निकायको साझा प्रयासमा निर्भर हुन्छ। त्यसैले नेपाली सेनाले निकुञ्ज आरक्षा सुरक्षार्थ खटिएका फौज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा संरक्षणमा संलग्न अन्य सरकारवाला पक्षहरूसँग समेत विश्वासिलो सम्बन्ध स्थापित गरेको छ। यस कार्यमा प्रकृति संरक्षण शिक्षालयले प्रदान गर्ने तालिम निकै उपयोगी भएको चितवन राष्ट्रिय निकुञ्जका रेन्जर केशव भेटवालको अनुभव छ।
15: प्रकृति संरक्षण शिक्षालयसँग जोड्ने चोरी सिकारी नियन्त्रणदेखि लिएर मान्छेहरूसँग गर्ने पब्लिक डिलदेखि लिएर वन्यजन्तुहरूलाई कसरी डाट गर्ने क्यामेरा ट्रापिङ कसरी गर्ने राष्ट्रिय निकुञ्ज आरक्षभित्र चाहिँ काठको गोलियाहरू कसरी निकाल्ने राष्ट्रिय निकुञ्ज आरक्षमा चाहिँ नेपाली सेना आएर निकुञ्जको चाहिँ स्मार्ट पेट्रोल कसरी गर्ने सबै कुराहरू सिक्यौं। मध्यवर्ती क्षेत्रहरूको रोल प्ले कस्तो छ अनि त्यसमा चाहिँ कमी कमजोरी के छन् अनि नेपाली सेना र निकुञ्ज बीचको चाहिँ सम्बन्ध कस्तो छ नेपाली सेना र निकुञ्ज बीचमा भएको समन्वय गस्तीहरू लगायत कसरी अपरेशन कक्षहरू चाहिँ अगाडि बढाइन्छ यी कुराहरू पनि त्यो तालिममा भए धेरैभन्दा धेरै कुराहरू सिक्यौं।
5: नेपाली सेनाले सञ्चालन गरेको अपरेशन संरक्षण जस्ता अभियानले प्रकृति संरक्षणका क्षेत्रमा थपिएका चुनौतीलाई समाधान गर्न सैद्धान्तिक र व्यावहारिक ज्ञान समेत प्रदान गरेको छ। यस्ता अभियान तथा संरक्षण कार्यमा संलग्न साझेदार निकायहरूको संयुक्त प्रयासले नेपालको प्रकृति संरक्षण सम्बन्धी कार्य विश्वमै उदाहरणीय बन्नु सबैका लागि सुखद रहेको बताउनुहुन्छ वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरुङ।
16: विश्वले हामीलाई हेर्ने भनेको संरक्षण कुनै पनि एउटा संस्थाले मात्र गर्न सक्दैन सरकारको पनि एउटा संयन्त्रबाट मात्र सम्भव छैन। संरक्षण भनेको सरकारभित्रको विभिन्न संयन्त्र क्षेत्रहरू सँगै मिलेर र विभिन्न संघ संस्थाहरूको एकीकृत रूपमा काम गर्न सकेपछि मात्र संरक्षणको उपलब्धि र उपलब्धिको पनि दिगोपन हुन सक्छ भन्ने एउटा सिकाइ हो। त्यही सिकाइ हामीले विश्वलाई दिएको सिकाइ हो, त्यो सिकाइ नै सिक्न आउने हो। त्यसमा नेपाली सेनाको विशेष गरी यो जिरो पोचिङ प्रजातिको संरक्षणमा ठूलो योगदान छ अनि स्थानीय समुदायहरूको प्रत्यक्ष सहभागिता छ। जस्तै युथहरूको एन्टी पोचिङ युथहरूमा छन्, हामी सबै मिलेर काम गर्न सक्ने एउटा वातावरण नेपालमा सिर्जना भएको र त्यो वातावरणमा हामी निरन्तर काम गर्न पाएको हुनाले यसको एउटा सिकाइ नै त्यही हो। सम्पूर्ण संयन्त्र एकजुट भएर गर्न सकेर विशेष गरी जुन संयन्त्र जुन कामको लागि सुम्पिएको छ त्यो सुम्पिएको काम सफलतापूर्वक काम गर्यो भने उपलब्धि हुन्छ भने यो सिकाइ सबै ठुलो सिकाइ त्यही हो। त्यो विश्वव्यापी रूपमा हामीले धेरै एवार्डहरू पाइसकेका छौँ, बाघको लागि पाएको छौँ, संरक्षण क्षेत्रमा भूपरिधि स्तरीयमा त युएन डिकेट अफ रिस्टोरेसनको फ्ल्यागसिप पनि पाएका छौँ। यो सबैमा कन्ट्रिब्युसन चाहिँ नेपाली सेनाको अतुलनीय छ।
6: प्रकृति संरक्षणमा नेपालले प्राप्त गरेको यो सफलता पछाडि 5 दशक भन्दा बढ़ीको सैनिक प्रयास र नेपाली सेनाका 116 जना सकल दर्जाले कर्तव्य पालनको सिलसिलामा पाएको वीरगति स्मरणीय छ। त्यसैले नेपाली सेनाको त्याग समर्पण र बलिदान नेपाली प्रकृति संरक्षण इतिहासको अमिट अध्याय पनि हो।
4: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। हौस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरा मासकोटी पनि विदा हुन्छु। नमस्ते।
17: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकारसँगै कर्तव्यको पनि बोध गरौं।

0: de silencio. Quería porque te sentí mucho más cerca.
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279974। सेवा गर्ने मौका दिनुहोस्।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9847070011 र 9810871380।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू:
10: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
9: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, जाँच उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
11: छोराले खोजेको
12: आमाले रोजेको
11: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
12: गृहपति
11: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर
12: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
11: का लागि आधिकारिक विक्रेता
12: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
11: सम्पर्कका लागि फोन
12: 08259075753 र मोबाइल 9808864071।
11: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
12: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
4: भर्ना खुल्यो
2: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ डाङ, फोन नम्बर 0825209555।
13: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
14: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
13: 10 बेड आईसीयू सेवा,
14: 10 बेड एनआईसीयू सेवा,
13: 10 बेड एसडीयू सेवा,
14: नर्मल डेलिभरी तथा सीएस सेवा,
13: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
14: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
13: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 0825226686 र 590475।
15: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
16: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
15: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
16: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ डगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
17: हामी कहाँ साल सिस्टौ असना सालको चौक झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
18: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558823894, 9478814994।
19: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
4: कक्षा 11 भर्ना खुल्यो।
2: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकाय तर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिम बहादुर भण्डारी, मोबाइल नम्बर 9849505052 र 9858822504।
20: ए हो त नि, कुन चाहिँ बदमासले आएको सरकारी छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
21: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
22: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
21: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
22: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
21: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
22: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
4: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
4: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
23: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: जब इन्टरनेट हुन्छ सुपरहिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपरहिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
26: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
27: ओहो ल परमेश्वर, यो खबर आज पनि रुख काटेछ होइन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएलाएर खै?
28: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
27: त्यही त खै, यिनलाई चेत किन नआओला?
29: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
30: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति रवि लामिछानेको दिल्ली दौड़। आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रिया तय। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई।
1: कन्सर्निङ इण्डिया नेपाल बाउण्ड्री एज वेल एज द सबसिक्वेन्ट स्टेटमेन्ट मेड बाइ द नेपाली फरेन अफिस।
0: प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै। आज पनि संसद अवरूद्ध। विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाब। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान।
2: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्छ।
0: गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने। लामो समयदेखि बन्द रहेका गोर्खाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा। एआईजी बढ़ुवादेखि भूमि आयोग पुनर्गठनसम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक।
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा।
0: र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।
4: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा बढ़दो गर्मीले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नपरी घर बाहिर निस्किनु हुँदैन भने निस्कने परे टाउको ढाक्ने, हल्का तथा सुती कपड़ा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाइ छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बस्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। भेटपछि जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै नेपाल भारत बीचको विकास, समझदारी र जनता बीचको सम्बन्ध बारे सकारात्मक छलफल भएको बताउनुभयो। वहाँले यी सम्बन्धले दुवै देशको विकास, प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्नुभएको बताइएको छ। लामिछानेले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा पाँच दिने भारत भ्रमणमा जानुभएको हो। यसैबीच भारतले भारत र नेपालबीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आज औपचारिक प्रतिक्रिया दिँदै सीमा

0: समस्याको समाधान द्विपक्षीय वार्ता र षड्यन्त्र मार्फत मात्रै सम्भव रहेको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सीमाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवादित विषयहरू समाधानका प्रक्रियामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले संसदमा लिपुलेख, लिम्पियाधुरा र कालापानी विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि मिचेको छ भन्ने टिप्पणी गर्नुभएको थियो भने सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिश भारतसँग जोडिएकाले बेलायतले पनि यस विषयमा चासो राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल भारत सीमा विवाद समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै हुनुपर्छ भन्ने पुरानै अडन दोहोर्याउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा राजनैतिक तनाव थप चर्किएको छ। संसद अवरोध गरेका विपक्षी दलका सांसदहरूले आज सभामुखसँगै प्रत्यक्ष सवाल जवाब गर्दै सरकार र संसद नेतृत्वमाथि दबाव बढ़ाएका छन्। दिउँसो 1 बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा झण्डै 1 घण्टा ढिलो गरी शुरू गरिएको थियो। बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अर्यालले विगत केही दिनदेखि विपक्षी दलले उठाइरहेका विषयप्रति आफू जानकार रहेको उल्लेख गर्दै बजेटमाथिको छलफल अघि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। साथै आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्न सकिने भन्दै सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो।
1: यहाँले राख्नु भएको विषय मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको छु। त्यस कारणले सदन पनि सञ्चालन गर्दैछौ, सभा सञ्चालन गर्दैछौ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दैछौ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ। सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु।
0: तर विपक्षी दलका सांसदहरूले आफ्नो अडान नछोडेपछि बैठक प्रभावित भएको हो। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेका सीमा विवाद सम्बन्धी अभिव्यक्तिको तथ्य र आधारबारे सरकारबाट स्पष्ट जवाब आउनुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले संसदमा आएर आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने बताउनुभयो।
2: यदि उहाँले चाहिँ आवेगमा आएर अथवा चाहिँ बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
0: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलका उद्देश्य संसद अवरूद्ध गर्न नभई गम्भीर राष्ट्रिय विषयमा स्पष्टता खोज्नु रहेको बताउनु भएको छ। उहाँले संसद नियमित रूपमा सञ्चालन हुनुपर्ने बजेटमाथि छलफल भएर पारित हुनुपर्ने र जनताले दिएको कानून निर्माणको जिम्मेवारी पूरा गर्नुपर्नेमा विपक्षी दल स्पष्ट रहेको उल्लेख गर्नुभयो।
3: हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन, त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक, सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रूलिङ होस्।
0: यसैबीच प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिपछि बसेको मन्त्री परिषदको पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्टीकरण दिनुभएको छ।
4: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ, दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्।
0: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाण्डुका अमीर प्रसाद नेउपाने, लम्जुकी पद्मनीति सोतिल र काठमाण्डुकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला कास्की तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने काठमाडौँ र पद्मनीति सोती लङजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने।
0: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशहरू कार्यान्वयनका लागि गठन गरिएको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ। यस्तै वहाँले सरकारले सशस्त्र प्रहरी नायब निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजीपी पदमा बढ़ुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो। विदेश र शहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझिँदै गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काएर कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याजदरमा व्यावसायिक कर्जा उपलब्ध गराइनेछ। प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखकाली रबर उद्योग र ब्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योग र ब्रिकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो। सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेम्स पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष दुईको टुंगो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो।
5: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि शहरबाट फर्किँदै विद्यार्थी
6: कोलपुर नेपालगंज पढ्थे तर हामीले राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा हामीले पनि बच्चा यता ल्यायौं यता ल्याएर हाम्रो बच्चा यहीँ हाले।
5: विद्यालय शिक्षक र सरोकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा, सुधारका लागि सरोकारवालाको भूमिका, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
8: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
9: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषय।
11: किसानहरूका लागि खुसीको खबर।
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
11: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578239071।
12: खुसीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082523032 र मोबाइल नम्बर 9812919918।
13: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औसत भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
14: बिहानको ठीक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्। बिहानको 10 बज्नासाथ पाले दाईले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना। मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रापछि पुगिन्छ खत्यार गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्टा नमूना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्रांगण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा, अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढ़ाई सहज बनेको छ।
15: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6-7-8 जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्थ्यो। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, इङ्ग्लिस जान लागेको छु।
14: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
16: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा छ, 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ। कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्छ, हामीले पनि बच्चा यता ल्यायौँ, हाम्रो बच्चा यहीँ हाले।
14: विक्रम सम्वत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 सम्म अध्ययन हुन्छ। विद्यार्थीलाई आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
17: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद अहिले व्यापक सुधार भएको छ।
14: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधान अध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
18: दक्ष जनशक्ति छ हामीसँग, वेल एडमिनिस्ट्रेशन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, उजेल पर्थे।
14: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलू खेतीमा परेको प्रभावको अध्ययन हुँदै
19: अरू जस्तो धान, गहुँ, मकैमा पान्दा यसमा अलि धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्नेछ।
5: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 200।
23: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
24: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
23: हामी कहाँ उपलब्ध सेवाहरू,
25: दाँत निकाल्ने,
23: नयाँ दाँत राख्ने,
25: झिक्न नपर्ने गरी दाँत राख्ने,
23: दाँत भर्ने, दाँत सफा गर्ने,
25: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
23: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
26: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
13: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
27: बिउ बिजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
19: विशेष गरी यो हाईआई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेन मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ होइन। उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरू। त्यस कारणले एफएको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ होइन, उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबैमा प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। उन्नत बिउको लागि चाहिँ जुन टिसी कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ, अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ, भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ। त्यो भनेको के भने ग्रिडिङ गरेर भनौँ न, बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त, जस्तो तरकारी मात्रै खानलाई जस्तो खाले आलु भए पनि होला, तर चिप्स उत्पादन गर्दै हुनुहुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ, उत्पादनबाट बजारसम्म माग जहाँ छ, जस्तो फ्याक्ट्री नै भनौँ न, हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी भन्दा त्यो एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेछौ होइन। उत्पादन छ, माग छ, तर जोडिरहेको छैन, त्यस कारणले अहिले हामीले एग्रिगेटरको बजार चाहिँ देखिरहेको छ, हामीले त्यसमा पनि पहल गरिरहेका छौँ। अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो, त्यसको लागि महत्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्नै पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ, जियोग्राफिकल इन्डिकेसन। नेपाल मात्रै अब बाँकी रहेको छ, अलिक दुर्भाग्यपूर्ण रूपमा नै भनौँ होइन, एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ जिआईको कानुन छैन। अलिकति अघिल्लो संसदमा इन्डस्ट्रियल प्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेश भएको थियो, तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो भनेको त्यो कानून नभए चाहिँ हामीले जिया दिन मिल्दैन, जिया दिन मिल्दैन। त्यो जिआईले चाहिँ के हुन्छ, समुदायलाई कानूनी अधिकार दिन्छ कि। जस्तो उदाहरणको लागि मुस्ताङको आलु भनेर हामीले बजारमा खाइरहेका छौँ होइन, मुढेको आलु भनेर प्रसिद्ध छ। त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छ नि त, तर त्यो तपाईँले बजारमा खाइरहेको मुढेकै आलु हो भनेर कसरी तपाईँहरू हामी एउटा
27: निश्चित
19: रहने भन्ने, त्यो त हाम्रो कुनै छैन। हामी विश्वासको आधारमा उ त गरिरहेका छौँ र हामीले जति पैसा मुढेको आलु भनेर तिरिरहेका छौँ त्यो पैसा साँच्चै त्यो मुढेको किसानले पाएका छन् त, त्यो पनि त सुनिश्चित छैन। त्यस कारण यो सुनिश्चितका लागि उपभोक्ताको पनि त्यही ठाउँको आलु हो किन, त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त, त्यसको लागि तपाईँले दुई चार रुपियाँ बढी तिर्नलाई इच्छुक हुनुहुन्छ होइन। त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्तालाई पनि सही उपभोग गर्न पाओस् भनेर यो जीआई कानून चाहिँ एकदमै महत्वपूर्ण छ। अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अगाडि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई
27: पनि। यो कानून आयो भने चाहिँ किसान लाभान्वित हुने हो कि, अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौँ त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि, के हुने अरू फाइदाहरू?
19: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो होइन, त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान, जति मूल्य उपभोक्ताले तिर्न राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ। त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुढेको आलु भनेका छौँ, त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन। त्यसको लागि चाहिँ मुढेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि भने त्यो 10 टन नै रहने भयो नि त, त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन्, त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था। त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जीआई पद्धति हो।
27: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि पारिराखेको छ, त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढाउनको लागि एफएओले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
19: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौँ काभ्रे जिल्लामा, यो अझै हामीले फाइनल रिपोर्ट त आउन बाँकी छ, म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौँ। हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौँ भने आलुमा त्यसको अझै धेरै प्रभाव देखियो, उत्पादन घट्ने। अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ, कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक संकेतले चाहिँ यसको सबैभन्दा ठूलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट भनेर भन्छ त्यसलाई कसरी बनाउने भनेर चाहिँ अब हाम्रो ध्यान गर्नुपर्ने छ। हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ, जस्तो अहिले मैले टिस्यु कल्चर ल्याबको कुरा गरेँ, त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ। त्यस्तै गरेर हाइड्रोपोनिक्स माटो रहितका खेती प्रविधिहरू पनि आएको छ, अब त्यसलाई अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ। त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन, त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू त्यही अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ।
27: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरोकारवाला निकायबीच भइरहेको संवाद र समन्वयका बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँगको संवादसँगै विशेष श्रृंखला हेलो मौसमको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं।
5: रासोपा सभापति लामिछानेको दिल्ली दौड़, आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई छ। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाफ भएको छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ। गण्डकी सरकारले बाझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ। र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनौट भएको छ।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
4: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस् कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
5: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी ओल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
6: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
7: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
8: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
7: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
8: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
7: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
8: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
9: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन
10: अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको

0: थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228041।
1: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
2: 2082 सालको एसटी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
1: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
2: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
1: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
2: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
1: सम्पर्क घोराई 98578-30-715,
2: तुलसीपुर 98578-61-51,
1: लमही 98578-50-707।
2: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
3: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
4: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 98478-36-596।
4: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
7: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
4: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स, एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म।

0: आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ, मोबाइल नम्बर 9857821568, 9435060 र 9490858016।
1: भर्ना खुल्यो।
0: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
3: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
2: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
4: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
2: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
0: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
5: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
6: तपाईं सँगसँगै

0: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गैस हुन्छ भन्नु भने
0: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578359052।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।

0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
1: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
2: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।
3: छोराले खोजेको
4: आमाले रोजेको
3: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
4: गृहपति
3: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
4: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
3: का लागि आधिकारिक विक्रेता
4: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
3: सम्पर्कका लागि फोन
4: 08259075 3 र मोबाइल 9808864071।
3: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
4: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
0: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी कहाँ उपलब्ध सेवाहरू,
6: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
6: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
6: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
5: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
8: 10 बेड आइसीयू सेवा,
9: 10 बेड एनआइसीयू सेवा,
8: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-5226686 र 590-475।
2: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
0: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 98578-25188 र 98478-40188।
12: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
13: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756।
14: खुशीको खबर,
15: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
15: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
16: मोबाइल नम्बर 98680719194 र 98228156576।
17: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
18: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
19: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
20: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ, घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
18: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
19: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904, मोबाइल नम्बर 98-6-89-77-735 र 98-5-78-58-286।
21: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाल, सम्पर्क फोन नम्बर 082-521-847
22: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार आज कार्यक्रममा प्रधानमन्त्री शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिमा भारतको औपचारिक प्रतिक्रिया विदेश मन्त्रालयका प्रवक्ता भन्छन्
2: इट शुड बी क्लियर टू ऑल कंसर्न्ड
3: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन
1: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो
4: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढेरको द्विपक्षीय रूपमा यसबारे असहमत हुनुपर्ने कारण छैन
1: पत्रकार युवराज घिमिरे र एलनिनो मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्रसंघको चेतावनी तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन् विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो राष्ट्रसंघका महासचिवको भनाई प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढ़ी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन् गैराति रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढ़ी घाइते भएका थिए युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन् आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन् मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेशन सेन्टर स्थापना गर्न लागि विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन् इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ यसैबीच युगाण्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन् उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन् यो बीबीसी नेपाली सेवा हो
1: साझापखमा पुनः स्वागत छ भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए एक रिपोर्ट नेपालमा सीमावीर तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको तर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने,
3: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
1: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपू लेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जायसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
3: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
1: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाव गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
4: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छन् भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो संकेतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको विपक्षी रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
5: संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
4: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री वालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनुभयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्टको टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौं त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले अब प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद
5: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
4: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको त्यो स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन द्विपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउन दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्री लाई ओभरुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
5: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
4: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन्, तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्नो आफ्नै, त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ। हामीले
1: उनी थिए पत्रकार हिवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौ जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
6: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या धिताल।
7: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही भएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
6: जुम्लाको यहाँखोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
8: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुइसै त उता गइजा भन्ने त्यस्तोहरू चलन हुन्थ्यो। कोठामा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। पानी पढ्यो अब छोरीहरू पनि मेरो 4 वटा छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिराएको छैन मलाई।
6: तातो पानी गाउँपालिकाको यहाँ खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
9: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के? सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ को साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
6: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती रावल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालेको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
3: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ़ने गर्छ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

आध्यात्मिकले अध्यात्मले आत्माको कल्याण, मनको शान्ति, जीवनमा सुख समृद्धि प्राप्त हुन्छ अध्यात्मले। त्यसैले सन्तहरूले बार बार सम्झाउनु भयो, अध्यात्म र भौतिक यो हजुर हाम्रो दुईटा खुट्टा हो। दुईटा खुट्टामा भौतिकलाई चाहिँ हामीले महत्व दियौं, अध्यात्मलाई महत्व दिउन भने जसरी प्राणी मानव कि एक खुट्टाको मानवलाई कति कष्ट हुन्छ हिँड्नलाई, ब्यालेन्स बनाउनलाई डिसब्यालेन्स भइरहेको हुन्छ एउटा खुट्टाले। त्यसैले दुईटा खुट्टा भयो भने हामीले जीवनमा ब्यालेन्स बनाउन सक्छौ, भौतिकमा पनि अध्यात्ममा पनि। र आज तपाईँ हजुर हामीलाई शास्त्रले यही सम्झाइरहेको छ कि जीवनमा कतिले भन्छन् भगवान छैन, भगवान कसले देखेको छ, तर भगवान हुनुहुन्छ। शास्त्रले भनेछ, तेरे सता के बिना हे प्रभु मंगल मूल, पत्ता त एक हिलता नै खिले न कोही फूल। भगवानको कृपाको बिना एउटा पत्ता पनि हलिँदैन र एउटा फूल पनि तपाईँ हामीले फुलाउन सक्दैनौ। त्यो सबै भगवानको कृपा हो। यो प्रकृतिले तपाईँ हजुर हामीलाई खानको लागि अन्नहरू फल फ्रुटहरू उत्पन्न गरिदिनु भएको छ। यो धरती माताले हजुर हामीलाई बस्ने सहारा दिनुभएको छ। त्यस्तै हजुर हाम्रो जीवनको सहारा के हो त, शरीरको सहारा बस्ने उठ्ने एउटा यो धरती हो भने यो शरीरको सहारा आत्माको सहारा के हो भन्दा भगवानको नाम अध्यात्म। र जसले त्यो अध्यात्मलाई जान्दछ, जसले त्यो भगवानको नामलाई जान्दछ भने उसले यो लोक र परलोक दुइटै सुधार्न सक्छ। त्यसैले सन्तहरूले सम्झाउनु भयो, जहाँके नाम हृदय धरा भया पाप विनाश, नाम चिंगारी आकी पड़ी पुरानी घाँस। बलेको आगोमा सुकेको काँचो गलेको कागजहरू दाउराहरू सडेको हालिदिनुहोस्, त्यसले डढाएर भस्म गर्ने। त्यस्तै भगवानको नाम पनि तपाईँ हामीमा छ भनिन्छ कि हृदयमा त्यो भगवानको नाम छ, जहाँके नाम हृदय धरा। जसले त्यो नामलाई हृदयमा जान्यो उसको पनि अन्जानमा गरेको पापहरू, टेन्सनहरू, अशान्तिहरू यो सबै जसरी आगोले सडेको दाउरालाई खरानी बनाइदियो, त्यस्तै भगवानको नामले तपाईँ हजुर हामीमा भएका जो विकारहरू, जो टेन्सन चिन्ताहरू, पापहरू सबै डढाउने काम भगवानको नामले गर्छ। र आज तपाईँ हजुर हामीलाई शास्त्रले बार बार यही सम्झाउनुहुन्छ, भगवानको नाम राम रमेति रमेति रमु राम मनोरमे सहस्र नामम तातुल्यम राम नाम बराना। भगवानको नाम सहस्र नाम भन्दा माथि छ भनेर भगवान शंकरले पनि माता पार्वतीलाई सम्झाउनु भए, पार्वती यो शास्त्रमा त लेखेको छ तर पानी पानी पानी लेखेको छ भनेर पढ्दा मात्रै पानीको प्यास बुझिँदैन, बुझ्दैन पानी खानु पर्छ। त्यस्तै तिमीले विष्णु सहस्र पाठ त गर्छौ तर त्यसको अर्थलाई बुझेन, सहस्र नाम तातुल्यम सहस्र नाम भन्दा माथि त्यो भगवानको नाम छ र त्यो नाम तिमी भित्र पनि छ। त त्यसलाई जान्यो भने फेरि संसारमा जान्ने केही पनि बकाए रहँदैन भनेर भगवान शंकरले माता पार्वतीलाई यसरी सम्झाउनु भयो। र साथमा हामी गाउने गर्छौ, पढ्ने गर्छौ, कर्पूर गौरम करुणा बतारम संसार सारम भुजगेन्द्र हारम सदा वसन्तम हृदयार गिन्दे भवम भवानी सहितम नमा। कर्पूर गौरम भगवान कस्तो हुनुहुन्छ, प्रकाश स्वरूप हुनुहुन्छ। भगवान कहाँ हुनुहुन्छ, हृदयार बिन्दे भगवान हृदयमा हुनुहुन्छ। र भवम भवानी सहितम नमानी नमामि भगवान शंकर सहित माता पार्वती पनि हृदयमा बस्नु भएको त्यो ज्योति स्वरूपको कपूर वर्ण भएको प्रकाश स्वरूपको ध्यान भगवान शंकरले माता पार्वती सहित गर्नुभयो। आज तपाईँ हजुर हामीलाई पनि श्री गुरु महाराजजीले त्यही नामको अर्थलाई बुझाउँदै हुनुहुन्छ। हर चीज मानेर हुँदैन, जानेर हुन्छ। खाना खाएपछि स्वाद थाहा हुन्छ, पानी पिएपछि प्यास मेट्छ। त्यस्तै भगवानको नाम त्यो ज्योति स्वरूप त्यो प्रकाशको जब हामीले ध्यान गर्छौ, ध्यान मूलम गुरु मूर्ति, पूजा मूलम गुरु पादुका, मन्त्र मूलम गुरु वाक्य, हे पार्वती त्यो यस्तो मन्त्र छ, त्यो मन्त्र चाहिँ अजर छ, अविनाशी छ र प्रत्येक तिमी भित्र पनि छ, म भित्र पनि छ, प्रत्येक मानवको भित्र त्यो मन्त्र शक्ति पावरफुल छ। र त्यसलाई गीताले पनि भनेको छ, नैनम छिन्दन्ति शास्त्राणि।

नैनम दहति पावका न चलने कलिन्द्या न सोचित मारुत। त्यो भगवानको नाम आगोले डराउन नसक्ने, पानीले गिलो बनाउन नसक्ने, आधी तुफानले उडाउन नसक्ने, ढाल तरवारले काट्न नसक्ने, त्यो पावरफुल नाम, त्यो शक्ति प्रत्येक मानवको भित्र विद्यमान छ। र त्यसैको ध्यान भगवान विष्णुले गर्नुभयो, त्यसैको ध्यान भगवान रामले गर्नुभयो, त्यसैको ध्यान भगवान कृष्णले गर्नुभयो, त्यसैको ध्यान भगवान शंकरले गर्नुभयो, त्यसैको ध्यान माता पार्वतीलाई पनि त्यो अमरनाथको गुफामा त्यही अमर तत्वलाई प्र्याक्टिकल गराउनु। त्यसरी नै आज हजुर हामीलाई पनि श्री गुरु महाराजजीले आफू भित्र भएको अनमोल त्यो पावरफुल अजर अविनाशी तत्वलाई जान भनेर जनमानसमा आएर समाजमा आवाज लगाइराख्नु भएको छ। राम नाम के हीरे मोती संत बिखेरे गली गली, ले लो रे कोई राम का प्यारा आवाज लगाए गली गली। तो राम नाम को हीरा मोती हामीले तपाईले मात्रै होइन, भगवानहरूले संतहरूले 88,000 सौनकादि ऋषि मुनिहरूले पनि गाउनु भयो। आज हामी नैमिषारण्य क्षेत्रको यात्रा गर्छौ, त्यहाँ राजा परीक्षित सहित बसेर त्यो भगवानको नामको चर्चा सुनेर उहाँहरूले दीक्षा प्राप्त गर्नुभयो। जसरी राजा परीक्षितले सुखदेव मुनिबाट जो दीक्षा प्राप्त गर्नुभयो त्यो आत्माको उपासना थियो, त्यो आत्माको साधना थियो, मेडिटेसन थियो। त्यसैले आज हामी अनेक शास्त्रमा पढ्ने गर्छौ, तिमीले सिक त्यो ज्ञान सेवा प्रश्न प्रणामले ज्ञान उपदेश गर्ने छन् ती ज्ञानी तत्वदर्शीले। श्री गुरु महाराजजी तत्व यता हुनुहुन्छ र यो धरतीमा यो मानसलाई मानवलाई सम्झाउनको लागि त्यो ज्ञानलाई जान है, तिमीले सिक है। जसरी भगवान कृष्णले अर्जुनलाई सम्झाउनु भयो, त्यसरी नै श्री गुरु महाराजजीले आजको मानव तपाईँ हामीलाई सम्झाउँदै हुनुहुन्छ, सम्झाइराख्नु भएछ। जान त्यो नामलाई, नामको बिना कल्याण छैन। जति गरून हवन यज्ञ जति गरून दान, हुन्न हुन्न अर्जुनजी नामको समान, जति दान पुण्य गरे पनि नामको बराबर संसारमा केही पनि छैन भनेर भगवान श्री कृष्ण महाराजले सम्झाउनु भयो। त्यसैले भनेको छ सन्त सुरुणी तुलसीदासले पनि भन्नुहुन्छ, नाम लिया तिन सब लिया सकल वेद का भेद, बिना नाम नरके पड़ा पढ़तो चारों वेद। चार वेद 6 शास्त्र 18 पुराण 64 गीता 108 उपनिषद हजुर हाम्रो वैदिक सनातन धर्म शास्त्र छ। तर हामीले शास्त्र पढेर खोज्ने कोसिस गरिनौ, नाम लिया तिन सब लिया, नामलाई जाने भने सब चिजलाई जाने हुन्छ। जसरी एउटा रुख हुन्छ ठुलो वृक्ष र त्यो हाँगा र पत्तामा मात्रै पानी हाल्यौं भने कहिले न कहिले त्यो रुख सुक्दछ। तर हामीले त्यो रुखलाई फूल फल रुखबाट लिन चाहन्छौ, त्यो चाहे सन्तरा होस्, चाहे आँप होस्, चाहे सेव होस्, त्यो फल हामीले लिन चाहन्छौ भने, फलाउन चाहन्छौ भने जरामा पानी हाल्नु पर्छ। जरामा पानी हाल्यौं भने फूल फलमा सिचाइ हुन्छ। त्यस्तै भगवानको नाम तपाईँ हामीले हृदयमा जान्यौं भने, जहाँ के नाम हृदय धरा, जसले त्यो नामलाई हृदयमा जान्यो भने उसको पनि जीवनको सर्वप्रथम जड आत्मा त्यो अजर अविनाशी तत्वलाई जानिसकेपछि जीवनमा भक्तिको प्रकाशमा पुग्न सक्छौ, त्यो आनन्द स्रोतमा पुग्न सक्छौ। हामी मन्दिर जान्छौ, बागेश्वरी माता गयौं, त्यहाँ घण्टी बजाइरहेको थियौं। घण्टी किन बजायौं हामीले? पहिले हामीले घण्टी बजाएर विचार गरेनौं, त्यहाँ शङ्ख पनि बजाइराख्नु भएको थियो। शङ्ख किन बजायौं हामीले? त्यसको पनि अर्थ हामीले नसोध्यौं नखोज्यौं। आज सब चिजको अर्थ छ नि, शङ्ख बजाउनुको अर्थ के हो, घण्टी बजाउनुको अर्थ के हो, मन्दिरमा गएर दियो किन बाल्छौ हामी, खोलामा दियो किन बाल्छौ, पिपलको रूपमा दियो के बाल्छौ, किन बाल्छौ? खालि हामी मान्ने मात्रै हो त? मानेर त हाम्रो कल्याण छैन नि, हामीले जान्नु पनि पर्यो नि। गर्छौ त प्र्याक्टिकल गर्नु पर्यो नि। हामीले डाक्टर भन्नु छ प्र्याक्टिकल गर्छौ, इन्जिनियर भन्नु छ प्र्याक्टिकल गर्छौ, हर चिजमा प्र्याक्टिकल गर्छौ भने हामीले आफ्नो आत्मालाई, आफूभित्र भएको त्यो पावरफुल शक्ति जसको आधारले चाहिँ हामी पवित्र छौ, जसको आधारले चाहिँ हामी बोलिरहेका छौ,
जसको अभावमा चाहिँ हामीलाई डेड बुडी लास मुर्दा भनेर शमशानमा लिएर जान्छन्। कारण त्यो कुन शक्तिको अभावमा चाहिँ हामीलाई शमशानमा लगेर आगोमा डढाइदिए? कुन शक्ति थियो त हामीलाई सबैले प्रेम गर्थे, प्यार गर्थे, खान्थ्यौं, बोल्थ्यौं, हिँड्थ्यौं, कुद्थ्यौं? कुन शक्तिको अभावमा सबै चिज शिथिल भयो? आज मानव धर्मले यही नै हजुर हामीलाई प्र्याक्टिकल गराउनुहुन्छ। प्र्याक्टिकल गरे जीवनमा, जबसम्म प्र्याक्टिकल हुँदैन तबसम्म मानेर कल्याण हुँदैन भनेर भगवान शंकरले पनि माता पार्वतीलाई सम्झाउनु भयो, भगवान कृष्णले पनि अर्जुनलाई सम्झाउनु भयो, भगवान विष्णुले पनि नारदलाई सम्झाउनु भयो, नारदले पनि पवन पुत्र हनुमानलाई सम्झाउनु भयो, गणेश महाराजलाई सम्झाउ। हजुर हामी पढ्ने गर्छौ, जब पृथ्वी भ्रमण गरौ भनेर सबैले भने, जसले पहिला पृथ्वी भ्रमण गर्छ उसको पहिला पूजा हुन्छ। सबै आफ्नो आफ्नो विमान लिएर देवी देवताहरू गन्धर्व किन्नर गए, लास्टमा गणेश महाराज हुनुहुन्थ्यो। गणेश महाराज सबैभन्दा पछि पछाडि हुनुहुन्थ्यो, कहिले पृथ्वी भ्रमण गरेर आउने? त्यतिखेर बाटोमा नारद मुनिसँग भेट भयो। नारद मुनिलाई त्यो प्रश्न राखेपछि नारदजीले गणेश महाराजलाई त्यो नामको बोध गराइदिनु भयो। नाम प्रभाव जान गण राव प्रथम पूज्यत नाम प्रभाव, त्यो नामलाई गणेश महाराजलाई दिनुभयो कले नारदजीले, तब सर्वप्रथम पूजा गणेश महाराजको भयो। आज तपाईँहरू हजुर हाम्रो जीवनमा पनि सफलता चाहन्छौ, भक्तिको प्रकाशमा पुग्न चाहन्छौ, जीवनको शान्ति अनुभव गर्न चाहन्छौ भने हामीलाई पनि त्यो नामको नितान्त आवश्यक। नाम जप त पुष्टि होला, चुई चुई पढे चाम कञ्चन देह किच काम के जो मुख नलिए हरि। शरीर त अति सुन्दर छ, विद्वान छौ, पढे लेखेको छौ, फेरि पनि हामीमा कमी के रह्यो भन्दा नामको कमी भयो। त्यसैले रामायणमा सन्त सुनि दासले लेख्नुहुन्छ, नाम

नामले हेर्नुहोस् भव सागर सुक्छ भनेर शास्त्रमा हामी पढ्छौ, तर हामी मरेर गएपछि हाम्रो परिवारले के गर्छन्? गौदान वैतन्नी दान गर्छन्, गौदान गर्छन्, गाईको पुच्छर पक्रेर दान गर्छन्। तर कहिले हामीले बुझ्यौं त? हामी चाहिँ मरेर जाने, त्यो समुद्रमा डुब्ने, त्यो जिउँदो गाईले चाहिँ हामीलाई पार गर्छ त? होइन होइन, गाईको पुच्छर भनेको होइन, सैया दान भनेको होइन, नाम रूपी पुच्छरलाई पक्र, नामले त भव सिन्धु सुकाए, नामले भव सागर सुक्दछ। त्यसैले ऋषिले हेर्नुहोस् त, त्यो समुद्रलाई पिउनु भयो, तपाईँहरू पढिराख्नु भएको छ होला, शास्त्र पढ्नु भएको होला, सागर सुकाउनु भयो के को कारणले भन्दा, त्यो नामको प्रभावले, नाम प्रभाव, नामको प्रभावले त्यो सागर सुकाइदिनु भयो, नामको प्रभावले समुद्र पारी भए। आज त्यही नामको हजुर हामीलाई आवश्यक छ। जीवनमा शरीर शीतल हुन्छ, होस छैन चितामा हामीलाई कसले साथ दिन्छ? हाम्रो एकजना वरिष्ठ बाइजीले भन्नुहुन्छ कि हामीले आउँदाखेरि के लिएर आएको थियौं भन्दा प्राण लिएर आएको थियौं, शरीरमा एक वस्त्र पनि थिएन, नरवस्त्र आएको थियौं संसारमा, यही कमायौं यही जमायौं र यही सबै चिज छोडेर जान्छौ, जान्छ हजुर हाम्रो साथमा के जो चाहिँ लिएर आएको थियौं, के लिएर आएको थियौं? प्राण शक्ति। बच्चामा धुकधुकी छ, प्राण चलिरहेको छ भने त्यो बच्चाको सेवा सुचार हुन्छ, जब बच्चाको प्राण छैन भने त्यो बच्चालाई डेड बडी घोषित गरिदिन्छ। त्यस्तै आज श्री गुरु महाराजले आजको समाजलाई त्यही सम्झाउनुहुन्छ, तिमीले आमाको गर्भबाट बाहिर आउँदाखेरि त्यही प्राण शक्ति लिएर आएको थियो र तिमीलाई सबैले प्यार गरे, आज त्यही प्राण शक्तिलाई जान्यो भने भगवानको दरबारमा यो शरीर छुटेपछि पनि तपाईँ हजुर हामीले त्यो प्राण त अजर छ नि, अविनाशी छ नि, अघि सुनिसक्नुभयो, नैनम छिन्दन्ति शास्त्राणी नैनम दहति पावक ना चन कलिन्द्यापो ना सोचति मारुत, त्यो आत्मा अजर अविनाशी छ, आगोले जलाउन नसक्ने, ढाल तरवारले काट्न नसक्ने, त्यस्तो पावरफुल शक्ति तपाईँ हामी भित्र छ, त्यो अनमोल खजाना तपाईँ हामी भित्र छ, तर नजान्नुको कारण हामीले कहाँ बाहिर खोजिरहेछ, मुखो कहाँ ढुँडे बन्दे, मे तो तेरे पास मे न मन्दिर न मस्जिद न कावा कैलाश मे, खोजी हुए तुरन्त मिल जाऊ पल भर के तलाश मे, हे मानव मलाई कहाँ खोजिरहेछौ, मलाई म त तिमी भित्र छु नि, खोज्यौ भने पल भरमा मिल्छु। त्यसैले हामी मन्दिर गयौं भने सर्वप्रथम मूर्तिलाई देख्ने बित्तिकै दुईटै आँखा बन्द गर्छौ, यसको इशारा हामीले कहिले बुझ्ने कोसिस गर्यौं त? भगवानको दर्शन गर्न गएको थियौं, दुईटै आँखा चिम्लेर प्रणाम गर्यौं, त्यो अर्थलाई आज बुझौं न हामी, हामी त मानव हुने विवेकशाल प्राणी हुने, सृष्टिको सिरताज मानवलाई भनेको छ, तर यति उत्तम चोला, यति महत्वपूर्ण मानव चोला पाएर खालि रोटी कपडा मकानलाई मात्रै हामीले महत्व दिउ भनेको पनि छ, भूल गए राम नाम भूल गए ककडी, तीन चीज याद है नुन तेल लकडी, सबै चीज भुलेर हजुर हामीले केवल नुन तेल र दाउरालाई मात्रै, आगोलाई मात्रै महत्व दिएका छौ, भगवानको नाम त बिर्सिरहेका छौ, थाहै छैन, सोध्नै चाहेका छैनौ, खोज्नै सकेका छैनौ। त्यसैले आऊ तपाईँ हजुर हामी प्रत्येक मानवको एउटा महत्व छ, अध्यात्म र भौतिक, भौतिकको साथमा भौतिक कार्य गर्दै भौतिकमा रहेर अध्यात्मलाई जानु, जसरी कमलको फूल किचडमा छ, दलदलमा छ, हिलोमा छ, तर फुल्दाखेरि ऊ माथि त्यो हिलोबाट उठेर उसले सूर्य नारायणको तिर फर्केर उसले फूल फुलिरहेको छ। त्यस्तै आज तपाईँ हजुर हामीलाई पनि त्यो प्रकाश, त्यो सूर्यको दर्शन गर्न नितान्त आवश्यक छ। जब हामीले त्यो सूर्यको, त्यो प्रकाशको दर्शन गर्छौ, अँध्यारो त आफै खतम भइहाल्छ, अँध्यारोमा त हामीलाई समस्या छ नि कहीँ पनि हिँड्नको लागि, तर उज्यालो भयो भने हामी कहीँ पनि डराउँदैनौ। त्यसैले गु माने अन्धकार, गु माने प्रकाश, गुरु महाराजले अन्धकारबाट हटाएर प्रकाशको बाटोमा हिँड्ने एउटा प्रेरणा समाजलाई दिइराख्नु भएको छ। आऊ तपाईँ हामी मानव हौ, हामी मानव चोला पाएर आफू भित्र भएको त्यो अनमोल शक्तिलाई जानेर, जो भगवानले पनि ध्यान गर्नुभएको विधिलाई जानेर हजुर हामीले आफ्नो जीवनलाई धन्य र महान बनाउ

0: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुगभ मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98573-23971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जानुहोस् Vianet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: Vianet। के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
9: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
9: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
8: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
9: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942, 023535942।

0: पसंद है मुझे ये रिये परकते एफएम पुनम बुखुनो जाग निकाल
1: गोरखा सेकेंडरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
2: यस गोरखा सेकेंडरी स्कूल तुलसीपुर ढाङमा कक्षा 11 तर्फ विज्ञान समूह व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: फारम वितरण वैशाख 29 गते देखि फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे भर्ना शुरू जेठ 16 गते देखि 20 गतेसम्म मात्र कक्षा सञ्चालन जेठ 21 गते देखि सीट संख्या विज्ञान समूह का लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूह का लागि 240 जना।
2: थप जानकारी का लागि गोरखा सेकेंडरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9558861051 र 9558861052।
3: खुशीको खबर।
4: तपाईं हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकार